0: भएको छ भन्ने लाग्छ।
1: हजुर, यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ, होइन, त्यो इक्जामहरूमा चाहिँ 3-4 चरणको इक्जामहरू थियो। त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज, म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा 2nd, 3rd यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्र हेर्ने हो, समानुपातिक सांसद हामीले देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ, होइन। तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिसाबमा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर 1 जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
0: भनेको। समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
1: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई,
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ।
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु।
0: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
1: देशैभरिबाट आउँछ हामीलाई। अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान, सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म, यति राम्रो ठाउँ छ होइन, धेरै किसिमले क्या, जस्तै भनिहाल्यो यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन। त्यस्तै गरेर शिक्षाको केस हेर्नु पर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा 4 विश्वविद्यालय छ, 4-4 विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या। जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तीसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ, यो 4-4 विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धरान हो होइन। त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको बोराबाँध भयो, कोसी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ। इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या, विजयपुर डाँडा, भेरेटार भनेको यस्तो ठाउँ कि फेरि 5 मिनट अगाडिको ठाउँ एकदमै गर्मी, त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बढ्ने होइन त, पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ। यो
0: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
1: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु।
0: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
1: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो 3 महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा गर्दा गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधन नै गरिदिनु भएको थियो. हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ. होइन, हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि.
0: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेका छ. तपाईँलाई के लाग्छ, के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
1: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर. यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या. छोरीलाई हामीले सुरक्षित रहन सिकायौं, होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला, होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला. तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो, होइन. एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि. र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ, होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ, होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटिस्ट साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ. त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई. र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ. र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ. मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ. छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि. छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ. हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ, होइन. त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँगको कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ. अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेनसम्म पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्. अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग बसेर कुराहरू गरेको छु. यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 क्लासको सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा. किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो, होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउन खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ त भनेर लगाउन खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ. एउटा आमाको कर्तव्य हुन्छ त्यसमा, एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ. त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ. हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ. र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ. यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ, र यो कानून भइरहेको यो अपराध रोकिँदैन.
0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानज्यू.
1: हजुर, धन्यवाद. हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा. र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले एउटा राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
0: हस्, धेरै धन्यवाद. यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठीक 6 बज्यो.

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। लीलप्रकाश सँगै सन्तोष गन्धर्वको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल भदौ 19 गते शुक्रबार सेप्टेम्बर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको अष्टमी तिथि श्री कृष्ण जन्माष्टमी गौरा पर्व। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभाव। नेपालका दुई प्रयोगशालामा वर्षमा 800 डीएनए मात्रै परीक्षण हुने। सफ्टवेयरबाट हुनेछ डीएनए म्याचिङ। संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने। विपदका विषयमा जानकारी गराउने। बाढ़ी पीड़ित व्यवसायीलाई पुनरुत्थान प्याकेज गराउन सरकार सहमत। उद्योगी व्यवसायलाई प्याकेज सर्वसाधारणका लागि गाँसबासकै चिन्ता। बीमा कम्पनीमा थपियो 26 अर्बको दायित्व। सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढ़दै। नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु। दिगो विकासका लागि लगानी गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह। अमेरिकी व्यापार घाटा उच्च। र नेपाल भलिबल लीग एनबीए आजबाट शुरू हुँदै एसीसी प्रीमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत। एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विदाको मनोनयन सार्वजनिक।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा डीएनए मार्फत शव शनाखतमा स्रोत साधन र प्रविधिको अभावको प्रसंग। बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न एक वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरूले बताइरहेका छन्। हाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। तर सामान्यतया एउटा विषय डीएनए परीक्षणका लागि हुन सक्ने स्रोत साधन र विभिन्न प्रयोगशालाहरूमा स्रोतहरूको अभाव रहेको समेत बताइएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरीले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोडिस नाम सफ्टवेयरमा राखिनेछ र उक्त सफ्टवेयर अमेरिकाको सहयोगमा करिब एक वर्ष अघि मात्रै भएको हो। तर प्रयोगशाला भने हाल सालै मात्रै ल्याइएको छ। सबको पोस्टमार्टम गरेपछि प्याकेजिङ गरेर डीएनए नमूना निकाल्न प्रहरीलाई दिइन्छ। प्रहरीले हड्डी, कपाल, दाँत लगायतका अंगबाट डीएनए नमूना निकाल्नुपर्छ। यसलाई केमिकलमा राखेर प्रोफाइलिङ गरिन्छ। धेरैजस्तो मृतकको शवको हड्डीबाट नमूना संकलन गरिएको छ। हड्डीमाथि डीएनए परीक्षण गर्न अरू भन्दा थप समय लाग्ने पनि विज्ञहरूले बताएका छन्। यसरी डीएनए मार्फत शवको शनाखत संयोजन गर्ने जिम्मेवारी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको समेत बताइएको छ। यसैबीच भोटेकोशी बारीको नवौं दिन पुग्दा दुई जलविद्युत आयोजनाका सुरूङमा फँसेका 3 व्यक्तिलाई मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ। बिहिबार लाङटाङ जलविद्युतको सुरूङबाट 2 र माथिल्लो त्रिशुली ए को सुरूङबाट एकजनाको शव निकालेको हो। सरकारले सम्बन्धित परियोजना सञ्चालनलाई पनि उद्धारमा अनुमति दिएपछि खटिएका प्राविधिकको सहयोगमा सेनाले उनीहरूको उद्धार गरेको समेत प्रहरीले जनाएको छ।
2: यसैबीच भोटेकोशी हिम नदीले त्रिशुली करिडोरसम्म सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि राज्यले सम्पूर्ण शक्ति परिचालन गरेको जानकारी दिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, प्राविधिक तथा स्वदेशी विदेशी विशेषज्ञ सहित 23,000 भन्दा बढ़ी जनशक्ति प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन, नौलपरासी पूर्वसम्म सुरक्षा तथा उद्धार टोलीले जमीन र हवाई माध्यमबाट खोजी गरिरहेको जनाइएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हिजो त्रिशुली क्षेत्र तथा सुरुङमा भइरहेको संयुक्त खोज तथा उद्धारको स्थलगत निरीक्षण गरी सबै निकायबीच प्रभावकारी समन्वय र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रति राजाराम बस्नेतले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको उद्धारका लागि अवरोध हटाउने काम निरन्तर भइरहेको बताउनुभयो। बाढ़ीका कारण मानिस फँसेको हुन सक्ने जलविद्युत आयोजनाका सुरुङलाई उच्च प्राथमिकतामा राखिएको पनि नेपाली सेना बताएको छ। लाङताङ हाइड्रो त्रिशुली 3A, 3B र माथिल्लो त्रिशुली A1 लगायतका पाँच आयोजनका सुरुङमा उद्धार टोली प्रवेश गरी खोजी गरिरहेको छ। सुरुङभित्र थुप्रिएको लेदो ढुंगा बालुवा र जमेको पानी हटाउँदै उद्धार कर्मी सम्भावित स्थानसम्म पुग्ने प्रयासमा छन्। बाढ़ीले सड़क तथा स्थलमार्ग अवरूद्ध भएका कारण हवाई उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनासहित 15 हेलिकप्टर परिचालन गरी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार, शव व्यवस्थापन तथा राहत र उद्धार सामग्री ओसार पसार भइरहेको छ। नेपाली सेनाले बिहिबार साँझ 7 बजेसम्म थप 13 जनाको हवाई उद्धार गरेको जनाएको छ।
0: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1282 जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा 1282 शव फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5083 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 12038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। उहाँका अनुसार 3000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन् भने प्रहरी नायब महानिरीक्षक काफ्रेका अनुसार 21402 जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेको समेत बताउनु भएको छ। बाढ़ीमा परि घाइते भएका 304 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाले 3206 जना र सशस्त्र प्रहरीले 1874 जनालाई स्वास्थ्य उपचार सेवा दिइरहेको समेत प्राधिकरणले जनाएको छ।
2: सरकारले भोटेकोशी हिम बाढ़ीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 पुण्य दिनको तिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा त आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा पदस्थापन गर्ने।
2: यसैबीच मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसाय पुनस्थापना योजना अन्तर्गत राहत, कर तथा महसुल लगायतका अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ी बेपत्ता व्यक्तिको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका।
4: शव शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप पसहरूको पनि माग गरेका छौं र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ।
2: इजरायलमा थप नेपाली केयर गिभर माग केही दिनभित्रै आवेदन आह्वानको तयारी प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
6: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
8: क्यासको फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
9: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
9: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
14: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्री सहभागी हुने शीर्षकको खबर प्रकाशित छ प्रधानमन्त्री बालेन्द्र शाह भदौ 4-7 शुरू हुने संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन न्यूयर्क जानुहुने भएको छ यसअघि 3 भदौमा मन्त्री परिषदले परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो 10 भदौको भोटेकोशी बारीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्यूयर्क जानुहुने भएको हो प्रधानमन्त्री शाह न्यूयर्क जाने पक्का पक्की भएको छ मन्त्री परिषदको अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्न गर्छ होला परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो निर्णयको औपचारिकता बाँकी छ, तर हामीले प्रधानमन्त्रीको न्यूयर्क भ्रमणको तयारी थालिसकेका छौं। प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने सरकारको तयारी समेत, प्रतिनिधि मण्डल बनाउने सरकारको तयारी समेत रहेको छ। गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ। त्यस्तै विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव शीर्षकको अर्को खबर छ। विपदका बेला आयल निगमकै मिलिमतोमा उद्योगीहरूले ग्यासको भाव बढ़ाएका छन्। प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाव 105 रूपियाँ 18 पैसाले वृद्धि गरेर 2165 रूपियाँ 18 पैसा पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुनेछ। विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो। निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योग र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति जारी गरेर ग्यासको मूल्य बढ़ाएका छन्। त्यस्तै भित्रपृष्ठमा छुट्टै महाधिवेशनको कार्यतालिका ल्याएपछि देउबा समूहलाई कार्यवाहीको तयारी शीर्षकको खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। पार्टीमा समानान्तर अभ्यास गरेपछि कांग्रेसको संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउबा पक्षीयलाई अनुशासनको कार्यवाही अघि बढ़ाएको छ। देउबा पक्षले आगामी मंगिरमा समानान्तर 15 महाधिवेशनको कार्यतालिका ल्याएपछि अनुशासन समितिले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। पूर्व सभापति देउबा 15 महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइराला लगायतका नेतामाथि कांग्रेस अनुसन्धान समितिको हिजोको बैठकमा कार्यवाहीको सिफारिश अघि बढ़ाइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला बाहेक संस्थापन इतर पक्षका सबै नेतामाथि कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको कांग्रेसका एक नेताले बताएका छन्। त्यस्तै केरूङमा अट्किएका 123 नेपाली तातोपानी नाका हुँदै काठमाडौँ आइपुगे, थप 800 आउने शीर्षकको अर्को खबर पनि प्रकाशित छ भने विपद व्यवस्थापनका लागि राजनैतिक तथा राष्ट्रिय सहमति कायम गरिनुपर्छ लामिछाने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै मन्त्री परिषद बैठकले भदौमा भोटेकोशी बाढ़ीको राष्ट्रिय शोक र 23मा जेएनजी दिवसको विदा दिने प्रसंग पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, कर र भन्सारमा पूर्ण छूटदेखि पुनर्संरचनासम्मको सुविधा शीर्षकमा खबर छापिएको छ। अर्को खबर इजरायलमा थप नेपाली केयर गिभरको माग, केही दिनभित्रै आवेदन आह्वानको तयारी शीर्षकमा छ। गोपाल संग्रौला लेख्नुहुन्छ, इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी पुनः आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागि हो। वैदेशिक रोजगार विभागका एकजना अधिकारीले केही दिनभित्रै नयाँ आवेदन माग गर्ने पनि बताइसकेका छन्। विभागले कति कोटाका लागि आवेदन माग गर्ने भन्ने बारे भने अझै खुलाइएको छैन। यसअघि नै नेपाल स्थित इजरायली दूतावासले 2100 नयाँ आवेदन खुला गर्ने जनाएको थियो। डेढ़ महिना अघि इजरायली दूतावासले छनौटको क्रममा रहेका 1115 नेपालीको लक्की ड्र गर्ने क्रममा 2001 नेपालीका लागि रोजगारीको अवसर खुलाउने योजना रहेको जानकारी दिइएको थियो। भन्सार छोटमा 25,000 टन चिनी आयातको तयारी शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ। बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरी सरकारले खाद्य कम्पनी र साल ट्रेडिङलाई भन्सार छोटमा चिनी ल्याउन स्वीकृति दिएको हो। कान्तिपुर दैनिकमा प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा यज्ञे बन्जादे, मेनुका ढुंगाना, मनोज पौडेल, माधव अर्याल, शिवपुरी र प्रताप विष्टले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ, सड़क पुल बगेपछि टाढ़ी यो पर्यटकीय क्षेत्र लाङटाङ, शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। वर्खामा पैदल बाटो समेत बिग्रिएकाले आउजाउमा समस्या भएको छ। व्यवसाय पुनस्थापनाका लागि सरकारको विशेष प्याकेजको बारेमा यज्ञ बन्जारेले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ, बेपत्ता नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार, क्रियापुत्री बस्न ठाउँको अभाव शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। तीज कार्यक्रमलाई छुट्याएको रकम समेत राहत खातामा राख्न थालिएका बारेमा प्रकृति दहालले लेख्नु भएको खबर छ। ग्यासको मूल्य प्रति सिलिण्डर 106 रूपियाँ बढ़्यो शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढ़ेको भन्दै व्यवसायीले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य बढ़ाएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले हिजो सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले
15: तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा वैकल्पिक ढुवानी बापतको थप 105 रूपियाँ 38 पैसा जोडेर 2165 रूपियाँ 38 पैसा भन्दा बढ़ी नहुने गरी बिक्री वितरण गर्न आग्रह गरेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा राहतमा स्थानीय जनप्रतिनिधिको साथ शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ, संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाण्डु आवजावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भर पर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ।
14: साझा खबरमा अब विदेशका खबर। नाइजेरियामा निस्केको विषाक्त रासायनिक धुवाका कारण एकै दिन करिब 40 जनाको मृत्यु भएको छ। रिजर्भ राज्यको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक घटना भएको उल्लेख गरेका छन्। पीड़ितहरूले उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासमा क्रमशः निस्केको आशंका गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार क्षेत्र विकास साझेदार र यातायात ऊर्जा व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन एसडीजी लक्ष्यको 36% मात्रै अपेक्षित प्रक्रियामा भएको र मध्यस्थताको रूपमा प्रगति गरिरहेको समेत बताउनु भएको थियो। 15% एसडीजी लक्ष्य गिरावटमा रहेका छन्। विश्वव्यापी कम्पनीले जलवायु परिवर्तन प्राविधिक अवरोध स्थानान्तरण आपूर्ति श्रृंखला स्रोत अवरोध लगानीकर्ता र उपभोक्ताबाट बढ़दो छानबिनले बढ़ेको पूर्वाधार चुनौतीलाई बढ़ावा दिइरहेको समेत उनीहरूको प्रतिक्रिया थियो। र जुलाईमा अमेरिकी व्यापार घाटा सन् 2025 मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको तथ्य सार्वजनिक भएको छ। ईआई प्रविधिको तीव्र विकास विस्तारका कारण आयात बढ़ेको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष व्हाइट हाउस प्रवेश गरेसँगै प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो। त्यसैता अमेरिकी व्यापारमा ठूलो उतार चढ़ाव देखिएका छन्। विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा 88.6 अर्ब डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा 24.4% वृद्धि हो। कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात पनि बढ़ेको छ।
15: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदैछ। पहिलो खेलमा सगरमाथा स्मार्स र मधेस वारियर्स बीचको प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा 28 गतेसम्म चल्नेछ। आजै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज बीच हुनेछ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीगमा कुल 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। एसएससी प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। वांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हिजो भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटाएको हो। र एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरिएको हो। वर्ष पुरूष खेलाड़ीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमार, कराटेका प्रदीप वैजाली मगर, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र गल्फका सद्भाव आचार्य पर्नु भएको छ।
14: बाढ़ीबाट बेपत्ताको खोजीमा पुगेका आफन्तको सहयोगमा स्थानीय प्रशासनको भूमिका, भइरहेका पहल कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
14: साझा खबरमा अब विपत्ताको खोजीमा पुगेका आफन्तको स्थानीय प्रशासनले गर्नुपर्ने सहयोगको प्रसंग। भोटेकुसी बारीमा विपत्ता भएका आफन्तको खोजीमा नुवाकोट पुग्ने आफन्तको संख्या बढ़दो छ। जिल्लामा ठूलो संख्यामा आफन्त पुग्दा अहिले सो क्षेत्रमा खान बस्नको समस्या हुन थालेको छ। यस्तो अवस्थामा आफन्तको व्यवस्थापनमा स्थानीय प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, हामीले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुनाथ रेग्मीसँग कुराकानी गरेका छौं।
4: हामीले पनि त्यहाँबाट संयन्त्र बनाएर त्यहाँबाट पनि बुझाउन सक्ने गरी व्यवस्था गरेका छौँ। त्यहाँ वडाध्यक्षलाई र हाम्रो प्रहरी र सम्भव जिल्ला प्रशासन कार्यालयको पनि कर्मचारीको उपस्थितिमा हामीले अभिलेख राखेर त्यो दिने गरी र वडाध्यक्षलाई बढी सक्रिय बनाउने गरी ती बाटो मार्फत पनि राहतहरू जान सक्ने एउटा अवस्था पनि बन्दै गएको हुनाले मलाई लाग्छ आगामी दिनमा र राहत पनि हामीसँग पर्याप्त मात्रामा आइरहेको कारणले गर्दा आगामी दिनमा त्यस्तो चुनौती नहोला भन्ने मैले अपेक्षा गरेको छु।
14: जस्तो अब यहाँ आइपुग्दाखेरि नुवाकोटमा अहिले धेरै जस्ता अधिकांश होटलहरूमा खानेपानीको अभाव भएको, पानीको अभाव भएको लगायतका धेरै कुराहरू आइरहेछ होइन। खासमा जिल्लामा अहिले खानेपानीका मुहानहरू या त पाइपहरूमा समस्या आएको या जिल्लामा चाहिँ खानेपानीको समस्या भएको केही जानकारी छ?
4: यस्तो सामान्यतया एक दुई ठाउँमा पाइप फुटेको भन्ने त्यस्तो किसिमको सम्बन्धित खानेपानीको संस्थाहरूले भन्नुभएको थियो र त्यसलाई मलाई लाग्छ तत्काल त्यो मर्मत टेक्निसियनहरू प्राविधिकहरू जो जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो चाहिँ यो मर्मत लगायतको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहत ल्याउनेहरू त प्रशस्त मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्री भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला। तुरुन्तै
14: अहिले धेरै जस्तो यो रसुवा बाढीमा हराउनु भएका, विपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ?
4: अब त्यो एउटा ठुलै संख्यामा भोल्युम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र
16: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: भोटेकुसी बारीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक, बाढ़ी प्रभावितको खोज तथा उद्धारमा राज्य शक्ति परिचालन थप प्रभावकारी बनाउन सांसदहरूको माग,
16: प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म तीजका लागि उठाइएको रकम पनि सरकारलाई दिने ल,
14: संकटको सारथी बन्दै त्रिभुवन राजपथ तर सधैँ उपेक्षित इजरायलमा थप नेपाली केयर गिभर माग, भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी,
16: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु, दिगो विकासका लागि लगानी गर्न विश्व समुदायसँग राष्ट्रसंघको आग्रह, अमेरिकी व्यापार घाटा उच्च,
14: र नेपाल भलिबल लीग एनभीएल आजबाट शुरू हुँदै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोस्रो जीत, एनएसजेएफ स्पोर्ट अवार्डमा 4 विधाको मनोनयन सार्वजनिक, सधैँ उपेक्षित इजरायलमा थप नेपाली केयर गिभर माग, भन्सार छूटमा 25,000 टन चिनी आयातको तयारी,
16: नाइजेरियामा विषाक्त धुवाका कारण एकै दिन 40 जनाको मृत्यु,

0: नै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। रसुवा भोटेकोशी बाढ़ीमा परेकाहरूको खोज तथा उद्धारका लागि सरकारले सबै शक्ति परिचालन गरेको दावी गरेको छ, तर संसददेखि सार्वजनिक स्थलसम्म सरकार अझ सक्रिय हुनुपर्ने, प्रभावकारी खोज उद्धार हुनुपर्ने भनेर विभिन्न टीका टिप्पणी पनि भइरहेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठामा एउटा कुर्सी छ, कुर्सीमा एकजना व्यक्ति बसेका छन्, मोबाइल चलाउँदैछन् र उनले माथि केही भन्दैछन्। सुरुङ उद्धारको काम के हुँदैछ रे भनेर सोधेको प्रश्नको जवाफमा त्यहाँ नजिकै रहेको पलङमा एकजना प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति त्यहाँ मोबाइल चलाइरहेको जस्तो पनि देखिन्छ, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, 35 वर्ष लगाएर बनाएको सुरुङ 7 दिनमा खनिसकिँदैन।
1: हस्त प्राविधिक साथी रविदितालाई धन्यवाद। अहिलेला लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: diyelim. E, kulu çeti. Dürtes merhabın yani patrolü.
1: Ne kadar kulu çeti?
0: Ben ve çeti diyeyim. Rezim bir oraya. Aynen. Bakırtı sayıl. Bayrak yasın. Bir ödedikleri. Hamletin grubun çeti bir ödü yasın. Ama Hamletin parti ile durum.
1: Hani parti babında çeti sandı da. Yine fırak fırak miti. Yine fırak fırak miti. Madi bir sandı.
0: Ama şu. Kongres mapını. अब काही नभएको जात्रा हामी गाउँमा भने जसरी नेपाली काङ्ग्रेसमा पनि अब चाहिँ विशेष अधिवेशन भनेर त्यत्रो त्रासदी चाहिँ हाम्रो पार्टीको चाहिँ नेता कार्यकर्ता पार्टी संयन्त्रले चाहिँ दियो देश त्यस्तै चाहिँ त्रासदी थियो त्यही चौबिस गतिको त्रासदी जस्तै पार्टीभित्र चाहिँ बेला नपुगेला अब त्यो चाहिँ विशेष अधिवेशन भनेर गएर पार्टीमा चाहिँ के छ भने एउटा विभाजनको रेखा चाहिँ कोरियो र त्यसलाई चाहिँ फेरि चाहिँ यो जसरी तेइस चौबिस गतेले चाहिँ संसद नै विस्थापित भएर चाहिँ यो चाहिँ स्वाभाविक रूपमा फेरि चाहिँ निर्वाचनमा जानुपर्ने अवस्था चाहिँ आयो पार्टीभित्र पनि अस्वाभाविक रूपमा चाहिँ अब त्यो विशेष अधिवेशन नाउँमा चाहिँ अब यो इतर र भित्र भन्ने परिस्थिति सृजना भयो अदालतमा पुग्यो फेरि यो निर्वाचन आयोग अदालतले पनि आँखा चिम्लिएको अवस्था गयो पछिल्लो समयमा एउटा दिशा ल यहाँ चाहिँ त्रुटि कमजोरी देखियो होला हामी रिभ्यू गर्छौँ भन्ने निर्णय चाहिँ जुन चाहिँ सर्वोच्चले गर्यो त्यो अवस्थामा हामीले के अनुरोध गर्यो भनेदेखि विशेष अधिवेशनकोबाट निर्वाचित नेतृत्वलाई यो अधिवेशनको चाहिँ रोक्नुहोस् भन्दा उहाँहरूले चाहिँ नरोकेर फेरि रिभाइज कार्यतालिका ल्याउनुभयो अब अदालतले गर्दा त्यसमा त्यो कुरामा प्रवेश गर्न चाहिँ चाहेन अब रिभ्यू प्रोसेसलाई वेट गर्नुभन्दा हाम्रो अगाडि चाहिँ बिगर्नु भएन अब चाहिँ उहाँहरूलाई हामीले चाहिँ भन्यौँ कि रोक्नुहोस् भनेर उहाँले रोक्नु भएन नरोकेको अवस्थामा त हामी रिभ्यू प्रोसेसमा गइराखेका छौँ एकतर्फी मात्रै अधिवेशन हुने हो भने भोलि रिभ्यू कतिखेर सकिन्छ कहिले त्यसको चाहिँ अन्तिम निर्णय आउँछ त्यो नभएपछि त हामीले पनि के छ भने बाध्य भएर चाहिँ अधिवेशनको कार्यतालिका ल्याउनु परेको हो यदि उहाँहरूले चाहिँ यो चाहिँ रोकेको अवस्था थियो भनेदेखि त्यो हामीले चाहिँ

0: भन्दै रहेछौँ हामीले यो सम्मेलनमा पनि त्यो कुरा केही गरेका थिएनौँ, तर भोलि चाहिँ त्यस्तो अवस्था आयो भने हामीले चाहिँ ल्याउनुपर्छ भनेर चाहिँ हामीले त्यसमा पास गरेका छौँ। एउटा बाध्यकारी परिस्थितिमा होइन, अब त्यो त अरू अब चाहिँ यसलाई चाहिँ अधिवेशन रोकेर चाहिँ ल यो राजनीतिक प्रक्रियालाई पनि हामी वेट गरौँ, या यो पहिले हामी एउटा चाहिँ सहमतिमा पुगौँ भन्ने चाहिँ परिस्थिति आयो भनेर त हामीले त उहिलेदेखि प्रयास गरे हो। अदालत यो चाहिँ रिभ्यूमा जानुभन्दा अगाडि चाहिँ यी यसरी मिलौँ, यो चाहिँ सामान्य शर्तहरू चाहिँ ठुला कुराहरू पनि थिएनन्, त्यसमा कुनै वास्ता भएन, त्यसलाई हल्का रूपमा लियो। त्यस हुनाले अब पनि त्यो चाहिँ मिल्ने कुनै चाहिँ कन्क्रिट प्रपोजल आउँदाखेरि यी कुराहरू चाहिँ रोकिन सक्छ। उहाँहरूले पनि अधिवेशन रोक्ने त्यो अवस्थामा चाहिँ रोकेर चाहिँ ल यसरी चाहिँ मिल्ने भन्ने चाहिँ ठोस प्रस्ताव आउँदा र हामीले चाहिँ भने पनि छौँ। अब शेरबाजी चाहिँ अब फेरि हुने पनि होइन, त्यो चाहिँ 14 अधिवेशनको नेतृत्वमा सबै छन्, यो विशेष अधिवेशनकोदेखि लिएर नियमित सबै चाहिँ नेतृत्व पङ्क्ति त्यहीँ छ। तलको संरचना त पुरानै छँदैछ, केन्द्रको संरचनामा चाहिँ चेन्ज भएको विशेष भनेर भनेपछि अब अधिवेशन चाहिँ यो चाहिँ 14 अधिवेशन बाटाजुल्वासी नेतृत्व जुन छ शेरबहादुरजीको उसमा त्यो गरौँ, त्यसपछि त्यो अब हुने पनि होइन। त्यसपछि जो चाहिँ लोकप्रिय छु भनेर चाहिँ साथीभाइले भनिरहनु भएको छ त्यो निर्वाचित भएर आइहाल्छ। यति सजिलो उपाय थियो चाहिँ पार्टी चाहिँ एक भएर चाहिँ उजाका साथ जाने उपाय हुँदा हुँदै चाहिँ त्यो त्यसलाई चाहिँ उहाँहरूले चाहिँ अहिलेसम्म व्यवस्था गरिरहनु भएको छ। अझै चाहिँ हामीले चाहिँ यो चाहिँ अब मिल्न सक्ने मिलाउन सक्ने ठाउँ छ। अब उहाँले अधिवेशन अब रोकौँ, हामी दुईटै रोकेर एउटा चाहिँ के छ भने अदालतहरूलाई पर्खौँ या चाहिँ भएन त्यसलाई किन पर्खिने राजनीतिक रूपमा यसरी समाधान गरौँ, यो चाहिँ शेरबहादुर नेतृत्व अधिवेशन गरौँ, त्यसपछि चाहिँ दुई तिन महिनामै चार महिनामै यो अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउँ भन्ने हो भने त त्यो अझै गर्न सकिन्छ। तर हाम्रो लागि चाहिँ अर्को विकल्पै उहाँहरूले अधिवेशन प्रक्रिया चाहिँ लगेदेखि कुनै चाहिँ यो मिलाउने कुरा पनि केही पनि छैन। त्यो अवस्थामा चाहिँ यो विकल्प रहेको अवस्थामा त्यो कुरा आएको
1: हस्। डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। चाँडो नेपालको लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस मिल्ने प्रयत्नमा जाओस्, हाम्रो शुभकामना पनि छ। यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो डाक्टर प्रकाश शर्मा, नेपाली कंग्रेसका नेता, पूर्व अर्थमन्त्री, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटी,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अगोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि बारखरी बुक्स @gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
11: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
1: आईएमई गरौं।
3: यो नेपाली रेडियो नेटवर्क,
4: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
6: दिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीव खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: हजुर नमस्कार।
7: पछिल्लो समय बाढीले निकै ठुलो बितण्डा मचाएको छ देशमा। रसुवा, दुवाकोट, धादिङ, चितवन लगायतका धेरै ठाउँहरू प्रभावित भएका छन्। कतिपय अङ्गभङ्ग भए, कति बेपत्ता भए, अब अहिलेसम्म सम्पर्कविहीन किन तथ्याङ्क अझै पनि आइसकेको छैन। सरकारले सही रूपमा चाहिँ उद्धार र राहतको प्रक्रियालाई चाहिँ अगाडि बढाइरहेको छ अहिलेको अवस्थामा?
8: अहिले जुन किसिमले सरकारले आफ्नो सीमित स्रोत साधनका बीच जुन किसिमले उद्धार, अहिले त उद्धारको कुरा गरौँ, रात अब विस्तारै सुरु भएको छ र अब यसपछिको पुनर्स्थापनाका कुरा अब त्यसपछि हुन्छन्। उद्धारमा जुन किसिमले काम गर्यो त्यो भनेको हामीसँग भएको जति सीमित स्रोत साधन छ त्यसको अधिकतम प्रयोग यसपटक सरकारले गरेको हो। यसमा कुनै दुई मत नै छैन, किनभने जब त्यो घटना भयो, घटना भइसकिसकेपछि प्रधानमन्त्रीले हिजो सदनमा राख्नुभएका विषयहरू र तत्कालीन समाचारमा आएकै विषयलाई तपाईँले हेर्नुभयो भने पनि निश्चित त्यो ठिक ठिक समयमा ती कामहरू भएका छन् र सरकारले आफ्नो तर्फबाट देखाउनु पर्ने तदारुकता पूर्ण रूपमा देखाएको थियो छ र अब यसरी नै राहत र यस पछाडिको अरू बाँकी काम पनि सरकारले गर्यो भने राम्रो हुन्छ।
7: हैन, तर एउटा कुरा छ नि, जस्तो अब उद्धारको कुरा गरौं, अब भत्ता आदिको कुरा, सम्पर्कविहीनको कुरा एकछिनमा हामी बुझाउला। उद्धारको कुरामा पनि अहिलेको अवस्थामा हामीसँग भएको मेन पावरलाई सही समयमा सही टाइममा चाहिँ परिचालन गर्न सकिएन भन्ने विषय अहिले जोडिएर आएको छ क्या। हितेन्द्र देव साकेजीसँग मैले हिजो पनि कुरा गरेको थिएँ, नेपालमा उद्धार गर्न सक्ने क्षमता भनेको जलविद्युत आयोजनाहरूका प्राविधिकहरूसँग छ, तर ती प्राविधिकहरूलाई समयमा खटाउन सकिएन, यसमा कमजोरी भयो भन्ने छ क्या राजीवजी।
8: होइन होइन, अब यो तपाईँको सुरुङभित्रको विषयमा सरकारले के गर्न खोजेको थियो, के भयो, विशेषज्ञ सुरुमा विदेशी विशेषज्ञहरूसँगै समन्वय गरिएन भन्ने आरोप लाग्यो, त्यो विषयमा नि हिजो प्रधानमन्त्री स्पष्टसँग जवाब दिइसक्नु भएको छ होइन। त्यस कारणले गर्दा यो विपदको घडीमा उहाँहरूसँग समन्वय नै नगरिएको भन्ने कुरा चाहिँ मलाई कहीँ कतै लाग्दैन। म आफै पनि प्रधानमन्त्री कार्यालयमा रहेर चाहिँ स्थानीय तहसँगको समन्वयमा रहेर मैले काम गरेँ। कतिपय अवस्थामा अहिले तपाईँले भने जस्तै प्राविधिकहरूसँग समन्वय गरिएन भन्ने एउटा आरोप, स्थानीय तहसँग समन्वय गरिएन भन्ने अर्को आरोप, जबकि स्थानीय तहसँगको समन्वयमा म आफै हरेक दिन पालिका अध्यक्षदेखि उपाध्यक्षदेखि लिएर वडा अध्यक्षदेखि लिएर प्रमुख प्रशासकीय अधिकृतसम्म हरेक दिन म आफै प्रधानमन्त्री कार्यालयबाट छलफल समन्वयमा रहिरहेको थिएँ भनेदेखि यसरी नै यो प्राविधिकहरूसँग छलफल नै गरिएन, समन्वय नै गरिएन भन्ने कुरा
7: पाइएन, उद्धारको खटाइमा टाइममा खटाइएन भन्ने आरोप लागेका
8: होइन। यस्तो हुन्छ, एउटा एउटा तपाईँ हामीले के बुझ्नुपर्छ भने 72 सालको भूकम्पमा के थियो भने घर लड़िसकेपछि यो घरमा मान्छे लडेका हुन्, खिचिएका छन् भन्ने आधारले ढुङ्गा पल्टाइयो, गाह्रोहरू पल्टाइन्थ्यो, तर यसपटक त त्यतिखेर त सड़क थिए, मान्छे उभिन सक्ने धरातल थियो, यसपटक त मान्छे उभिन सक्ने धरातल छैन, त्यो धरातल दलदलमा बसेको अवस्था हो। त्यो दलदलमा सेना प्रहरी जो तालिम प्राप्त छन् उनीहरू उभिन सक्ने ठाउँ छैन भनेपछि अरूलाई तत्काल के पुर्याउन सकिएन, प्राविधिकहरूलाई त्यहाँ लान सकिएन भनेर भन्नु भनेको यो अहिले चाहिँ के हो भने यो विपदमा चाहिँ जिब्रोमा नुन के अरे खोर्सानी लिएर बोल्नु सरह मात्रै हो यो विषय।
7: एउटा अनि प्रधानमन्त्रीज्यूले पनि भन्नुभयो यो सुरुङमा खोज उद्धार गर्न सक्ने जनशक्ति विश्वमा छैन रे, तर नेपालमा छ नि त, अनि नेपालमा प्राविधिकहरूले त सही टाइममा इक्विपमेन्टहरू भएको भए सजिलै तरिकाले चाहिँ रेस्क्यू गर्न सकिन्छ भन्ने खालको पनि त उदाहरणहरू दिए
8: नि। खिमजी, म फेरि तपाईँलाई एउटा कुरा भनौँ, हिजोको जस्तो भूकम्प या तपाईँ कुनै महामारीसँग यसलाई तुलना गर्न सकिँदैन है। मैले अघि नै पनि भने उभिनलाई भूगोल नभएको ठाउँमा तपाईँ भएका इक्विपमेन्ट त्यहाँ पुर्याउन सक्नुहुन्छ भन्ने कुरा पनि हुँदैन है इक्विपमेन्ट तत्काल त्यहाँ पुर्याउन सकिन्छ, जबकि त्यो दल दल हिलो पन्छाउँदै लानुपर्ने कुराहरू छन् होइन, त्यो मैले अघि नै भनिसके यी सबै सीमित स्रोत साधनका बावजुद सरकारले अधिकतम प्रयोग गरेको छ। आरोप लाउनका लागि आरोप लाउन सकिन्छ, तर हिजोको जस्तो हामीले विपदको विपद पनि देखेकै हो, तपाईँहरू त धेरै पर नजाउ 2081 सालको विपद, यी काठमाडौँमा 66 जनाको ज्यान गएको कुरा, 9 जना बेपत्ता भएको उदाहरण, र एउटा शाह परिवार टिनको टहरामाथि 3 घण्टासम्म चिच्याउँदा पनि हेलिकप्टरले उद्धार नगरेको कुरा त हामीले विगतको इतिहासबाट यो सरकारले पास सिकेको छ त प्रशस्तसँग। त्यस कारणले गर्दा यसपटक सरकारले गर्नुपर्ने, मैले भने नि तपाईँलाई 22 वटा हेलिकप्टर, जबकि म त्यतिखेर
7: मात्रै
8: भन्दैछु, त्यतिखेर 22 वटा हेलिकप्टर स्ट्यान्ड बाई राखेर 15-16 वटा हेलिकप्टर परिचालन गरिएको छ। त्यो परिचालन हुँदै गर्दा म आफै पनि त्रिशुली पुगेको छु, मैले त्रिशुलीमा त्यहाँ भएको कामलाई देखेको छु। यो सबै कुराले गर्दाखेर म लामो समय आफै पनि नेपाल स्काउटमा विपदसँग सम्बन्धित भएर काम गरेको मान्छे हो, म 70 सालको भूकम्पमा महिनौसम्म विपदमा हिँडेको मान्छे हो, म त्यतिखेर कसरी काम हुन्थ्यो अहिले कसरी काम भयो भन्ने कुरा मैले राम्रोसँग देखेको छु। त्यस कारणले यसपटक कतिपय आरोप लाउन सकिएला, सरकारले काम गरेन भनेर भन्न पाइएला, तर कुनै कुरा कमी कमजोरी रह्यो भने पनि त्यो कमी कमजोरी भनेको हामीसँग भएको सीमित स्रोत साधनका कारणले हो, र कुनै राम्रो काम भएको छ भने त्यो सीमित स्रोत साधनका बावजुद भएका हुन्। त्यस कारणले यसपटक जति सेना प्रहरी सशस्त्र प्रहरी नेपाल स्काउट रेड क्रस लगायतका विभिन्न संघ संस्थाहरूले जसरी उच्च मनोबलका साथ काम गरे, यो भएन भन्नु भनेको उहाँहरूको मनोबलमा हामीले गिराउनु मात्रै हो, त्यो बाहेक केही हुन सक्दैन।
7: एउटा स्थानीय तहका जनप्रतिनिधिहरूसँग पनि हामीले नेपाली बसमा कुराकानी गरिरहेका छौँ, समन्वयकारी भूमिका त्यति राम्रो हुन सकेन भनेर चाहिँ मलाई आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङदेखि लिएर चाहिँ यता माधव अरियालजी उत्तरगया गाउँपालिकाका अध्यक्षले पनि गुनासो गर्नु भएको छ, यसलाई कसरी बुझिएको छ, कसरी हेर्नु भएको छ, त्यो अलिकति
8: फेरि पनि म भन्छु तपाईँलाई, म त प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्यालयको टिम सहित प्रधानमन्त्री कार्यालयको तर्फबाट मैले होइन कि त्यो टिम सहित म बसेको छु, र उहाँ जो जो तपाईँले अहिले अध्यक्षज्यूहरूको कुरा गर्नुभयो उहाँहरूसँग मैले एकपटक होइन दुई पटक होइन 3-4 पटक कुराकानी गरेको छु,
7: उहाँहरूको फोन नम्बर
8: मजाले हामीसँग प्रधानमन्त्री कार्यालयको त्यो तपाईँ हामीले कुनै उसबाट रेकर्डमा हेऱ्यौँ भने त्यो रेकर्ड पनि पाइन्छ, बुझ्नुभएन, प्रधानमन्त्री कार्यालयको फोनबाट फोन गर्दा छन्। त्यस कारणले गर्दाखेरि उहाँहरूसँग एक पटक होइन दुई पटक होइन 3 पटक होइन बारम्बार फोन कल भएको छ, उपाध्यक्षज्यूसँग भएको छ, कहिले उपाध्यक्षको फोन लाग्यो भने प्रमुख प्रशासकीय अधिकारीसँग भएको छ, किन हरेक दिन उहाँले राख्नु भएको
7: परिचालन गर्ने स्थानीय
8: तहलाई होइन, उहाँहरूले राख्नु भएको हरेक, किनभने एउटा चिज के हो भने नि खेमजी तपाईँ हामीले के बुझ्नुपर्छ भने त्यो पालिका त्यहाँका त्यो बस्तीमा घटना हुँदै गर्दा त्यहाँको पालिका पनि घाइते भएको हो के, बुझ्नु भएन, त्यो पालिका घाइते भएको हो, जनप्रतिनिधि घाइते भएको हो। त्यस कारणले गर्दाखेरि उहाँहरूले कतिपय कुराहरू जसरी सेना प्रहरीले त्यहाँ गएर काम गर्न सक्छन् उहाँहरूले गराउन सक्ने अवस्था पनि कतिपय अवस्थामा उहाँहरूको थियो, उहाँहरूलाई त्यो हामीले बुझ्नुपर्छ, किनभने उहाँहरू पनि त त्यहाँको जनप्रतिनिधि हो, हरेक दिन टर्चर छ, स्थानीय जनताले कचकच गरेका छन्, यो भएन त्यो भएन भनेर उहाँहरूले सुन्नु परेको छ, आफ्नै आफन्तहरू बगेका छन् कतिपयको, कतिपय जनप्रतिनिधिहरू अहिलेसम्म बेपत्ता हुनुहुन्छ त्यहाँ। त्यस कारणले गर्दाखेर हुनुपर्ने कुराहरू गर्नुपर्ने कुराहरू समय केन्द्र सरकारबाट समन्वय गर्नुपर्ने कुरा सरकारले गरेको छ, तर एउटा चिज फेरि के पनि हुन्छ भने उहाँहरूको त आफन्त गुमेको छ नि त, उहाँहरूको त छिमेकी गुमेको छ नि त, अनि चाँडो भइदियोस् यो गरिदियोस् भन्ने कुरा हुन्छ,
7: होइन
8: भन्ने कुराहरू
7: आयो भने गृहमन्त्री कुनै एक्सपर्ट पनि होइन, गृहमन्त्री उद्धार र राहतमा चाहिँ सुरुङभित्रै पस्ने व्यक्ति पनि होइन, क्यामेरालाई पछाडि लगाएर आफैले चाहिँ यसो गर उसो गर भन्दै औँला देखाएर चाहिँ उद्धार हुन्छ र भन्ने आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले, होइन
8: होइन एउटा कुरा
7: के अब सुरुङभित्रै पस्नु पर्यो, हेर्नुहोस् त्यो
8: मेलको मनोबल बढाउनु मनोबल बढाउनु हरेक जनप्रतिनिधिको दायित्व हो यति बेला। गृहमन्त्री आफै पनि फेरि म फेरि पनि एउटा कुरा भन्छु, गृहमन्त्री लामो समय राहत उद्धार डिजास्टरमा काम गरेको मान्छे त्यो आइडै नभएको भन्ने कुरा त्यो हो, तर यस उहाँले सुरक्षाकर्मीहरूले गर्न खोजेको भन्ने कुरा त होइन होइन, त्यस कारणले उहाँले जे गर्नुभयो उहाँले आफ्नो ज्ञान त्यहाँबाट लौ विदेश पनि त्यहाँ गृहमन्त्री नजाँदा पनि फेरि एक तत्काल यहाँ प्रश्नका लागि त उठाउँथ्यो नि त. गृहमन्त्री त्यो ठाउँमा फिल्डमा देखिनु भएन, सीमाभित्र बसेर उद्धार हुन्छ भन्ने पनि अर्को थरी निस्किन्थ्यो होला
7: नि
8: त. उहाँले अधिकतम काम गर्न खोज्नुभएको देखिन्छ.
7: उद्धारको कुरा छ, रातको कुरा छ राजीवजी, किनभने त्यहाँ चाहिँ मैले फोन गर्दाखेरि आमा छोदिङमो गाउँपालिका लगायतकामा चाहिँ सडक सञ्जाल पनि क्लियर भएको छैन. अब ग्यास र तेलको अभाव वा के अरे नुन र तेलको अभाव छ भनेर बिहान पनि त्यहाँका कतिपय साथीले हामीलाई खबर गर्नु भएको थियो. यसमा एकद्वार प्रणाली सजिलै तरिकाले लागू भएको छ कि छैन? जनताको घरमा जसलाई राहत पुग्न पर्ने हो त्यहाँ पुगिया छ कि छैन? के छ यो?
8: होइन, तपाईँले अहिले अहिले अघि नै भने नि सडक सञ्जाल जोडिएको छैन. तपाईँ आफैले अघि भनिसक्नु भयो कति ठाउँमा जोडिने क्रममा छ. अहिले तपाईँ अर्को द्वारबाट तपाईँले राहत पठाउनु भयो भने त्यो राहत त्यहाँ पुग्ने ग्यारेन्टी छैन. अनि हिजो विगतमा हामीले देखेका छौँ, कसैले राहत पाउनेले राहत पाउने, नपाउनेले नपाउने अवस्था हुन्थ्यो. जसले बाटोसम्म जहाँसम्म उसलाई सजिलो हुन्छ त्यहाँसम्म पुर्याउने, जहाँ अप्ठ्यारो छ त्यहाँ नपुर्याउनेहरू किसिमका जो राहत बोकेर जानेहरूमा धेरै जसो त्यो समस्या हुन्छ. त्यस कारण एकद्वारबाट लानुपर्छ भन्ने कारण चाहिँ सबैलाई समानताका हिसाबले राहत दिनुपर्छ भन्ने कुरा हो. त्यस कारण अहिले बाटो छैन, कतिपय ठाउँमा नपुगेका ठाउँमा सरकारले त्यो प्रयास गरेको छ, हेलिकप्टर मार्फत पुर्याइरहेको छ. मैले अस्ति मात्रै पनि मैले हिजो मात्रै पनि त्यहाँका जनप्रतिनिधिहरू वडा अध्यक्षसँग कुराकानी गर्दा उहाँहरूले सिधा प्रश्न के भन्नुभएको छ भने राहतहरू आउनुपर्ने कुराहरू आइरहेका छन्. अब अलिकति दुई चार दिन यसरी नै लम्बिरह्यो भनेदेखि चाहिँ हामीलाई अब दाल चामलको पनि आवश्यकता बढ्दै गएको छ. कतिपय ठाउँमा दाल चामल पुग्नुपर्छ, दाल चामल भएन भनेदेखि दुई चार दिन पछि गाह्रो हुन्छ, अहिलेसम्म ठिक छ भन्ने उहाँहरूले कुरा गरिराख्नु भएको छ. त्यस कारणले मेरो बुझाइ मैले चाहिँ यो के भन्नु छ भने यो विपदको बेलामा घाउ लागेको, घाउ लाग्दाखेर अहिले तत्काल हामीले राहत उपचार गर्ने कुराले चाहिँ के गराउँदैन भन्नुहुन्छ भने पहिला जस्तो थियो त्यस्तो त हुँदैन. केही समस्याहरू हुन्छन्, त्यहाँ दुखाइरहन्छन्, पीडा हुन्छन्, होइन, त्यसमा मलम लाउँदै जाने हो. र सरकारले गरेको कुरा अहिले राहत पुर्याउने कुरामा चाहिँ कहीँ कतै कहिले काहीँ नपुगेको हुन सक्छ यो गर्दै जाँदाखेर, तर अधिकतम सकेसम्म पुर्याउने प्रयास गरेको देखिन्छ. र मैले स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा पनि उहाँहरूले प्रश्नसँग भन्नु पनि भएको छ यो विषय.
7: अब अहिले समग्र रूपमा अन्य राजनीतिक दलहरू जति पनि सदनमा हुनुहुन्छ, संसदमा हुनुहुन्छ, राष्ट्रिय एकताको कुरामा र अन्य दलहरूले खेल्ने भूमिका र दलहरूको ऐक्यबद्धता चाहिँ कस्तो पाउनु भएको?
8: होइन, आज पनि यो सदनमा जति मान्यहरूले बोल्नुभयो उहाँहरूले त्यस्तो ठुलो अहिले ब्लन्डर सरकारले कुनै गरेको थियो भने सदनको अवस्था अर्कै हुन्थ्यो. तर आज उहाँहरूले धेरै जसो कुराहरू केही अपुट भएका कुराहरू, केही नभएका कुराहरू उहाँहरूले सदनमा आज राख्नुभयो अनि केही समन्वय गरिदियो हुन्थ्यो भन्ने उहाँहरूको अपेक्षा थियो. र सरकारले गरेका कुराहरू पनि कतिपय मान्यजीवहरू प्रमुख प्रतिपक्ष भएकै मान्यजीवहरूले धन्यवाद भनेर भन्नुभएको छ आज. त्यस कारणले गर्दाखेरि मैले फेरि पनि भने नि यो सीमित स्रोत साधनका बावजुद सरकारले जति गर्यो त्यो पूर्ण रूपमा गरेको छ र इच्छा शक्ति रह्यो भने गर्न सकिँदो रहेछ भन्ने कुरा पनि देखाएको छ. अब यससँगै गर्नुपर्ने कुरा भनेको राहत वितरणमा त्यसरी नै पारदर्शी भएर हिजोको जस्तो भूकम्पका बेलामा जस्ता पाता काण्ड या तपाईँ महामारीको समयमा ओम्नी काण्ड घटे जस्ता कुनै काण्डहरू अब नघटुन्, त्यस कारणले यो महामारीमा कोही गलत मान्छेहरूले फाइदा नलिउन् त्यसका लागि सरकारले चनाखो भएर काम गर्नुपर्नेछ. त्यो सँगसँगै पुनर्निर्माणका लागि पनि अब काम गर्नुपर्नेछ, किनभने त्यो परिवारका लागि, त्यो व्यक्तिहरूका लागि जो पीडित बनेका छन्, जो जिउँदो हुनुहुन्छ उहाँहरूका लागि त सयौं वर्षसम्म पनि अब यो नबिर्सिने घाउ बनेर रहने अवस्था हो. त्यस कारणले सकेसम्म सरकारले यी चिजहरूमा मलम लगाउने प्रयास गर्नुपर्छ.
7: अब एउटा कुरा चाहिँ अब जस्तो यो भूकम्प बाजा बजाएर आउँदैन, अहिले पनि हामीसँग 47 हिमतालहरू एउटा हिम्बम बनेर बसेका छन्, तरबार झुन्डिएको जसरी बसेका छन्। अब जलवायु परिवर्तनको हिसाबले नेपालले धेरै ठुलो गल्ती गरेका छैन, विभिन्न विकसित देशहरूबाट फैलिएको चाहिँ दुर्गन्ध, त्यहाँबाट उत्पादन उत्सर्जन हुने कार्बनका कारणले गर्दाखेरि नेपाल पनि त्यसबाट अछुत रहन सकेको एउटा परिस्थिति छैन. त्रिदेशीय हिसाबले वा चाहिँ दक्षिण एसियामै चाहिँ हामी कसरी जलवायु परिवर्तन सम्बन्धी हाम्रो स्ट्यान्ड चाहिँ, नेपालको स्ट्यान्ड चाहिँ कस्तो रहनुपर्छ जस्तो लाग्छ? कि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जाने कुरा क्लियर भइसकेको स्थिति हो?
8: होइन, अब एउटा कुरा के हो भन्नुहुन्छ भने अहिले तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु भयो. जस्तो कार्बन उत्कर्ष उत्सर्जन गर्ने कुरामा सबैभन्दा बढी अहिले पछिल्लो समय हेऱ्यो भने चीन देखिन्छ, जसले 29.20% उत्सर्जन गरेको देखिन्छ. त्यस्तै गरी तपाईँ भारतकै हेर्नुभयो भने 8.22% देखिन्छ, अमेरिकाको हेऱ्यो भने 11.2 एक प्रतिशत देखिन्छ होइन, नेपाल त्यसमा कहाँ छ भन्दाखेरि 0.08% देखिन्छ, भनेपछि यो भनेको नगण्य हो, हामी हाम्रो वास्तवमा हामीले गरेकै छैनौँ भन्दा पनि फरक पर्दैन, किनभने त्योभन्दा बढी त हामीले अन्य हाम्रा अरू चिजहरूले हामीलाई ती सबै कुराहरू ढाकिरहेको हुन्छ नि, बरु अरू देशले गरेको उत्सर्जनमा पनि हामीले मलमपट्टि गरिरहेको हुन्छ हामीले काहीँ न काहीँबाट, तर यसको अहिले पछिल्लो समय हिमालहरू पग्लिँदै गर्दाखेरि त्यहाँका चट्टानहरू झर्ने ती सबै कुराहरू रहँदै गर्दाखेरि चाहिँ यसको क्षति हामीले भोग्नु परेको छ। त्यही भएर आज माननीय मनिष झाले हिजो मात्रै सदनमा पनि भन्नुभयो, उहाँले स्पष्टसँग भन्नुभएको छ अब हामीलाई राहत चाहिएको होइन, हामीलाई अब क्षतिपूर्ति चाहिन्छ, क्षतिपूर्तिको भरपाई हुनुपर्छ भनेर उहाँले भन्नुभएको छ। त्यस कारणले यो तर्फ पनि अब हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा बुलन्द साथ हामीले अब आफ्नो आवाजहरू राख्नुपर्ने अवस्था छ यो सरकारको काममा, त्यो पनि हो।
7: तर प्रधानमन्त्री जाने कुरा के क्लियर भइसकेको छ के छ त्यस्तो?
8: होइन, अब अहिले त्यो विषयमा त्यति जानकारी प्राप्त भएको छैन, मैले पनि जानकारी लिएको छैन, तर यो अवस्थामा प्रधानमन्त्री या यो विषयमा बुलन्दका साथ आवाज राख्न सक्ने व्यक्ति त्यहाँ
7: हस्त।
0: आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: तपाईँ

0: भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म कुल 8157 जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीले आज बिहान अध्यावधि गरेको विवरण अनुसार 8157 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये स्वदेशी नागरिकतर्फ 4658 पुरूष र 2472 महिला रहेका छन्। विदेशी नागरिकतर्फ 903 पुरूष र 152 महिला छन्। यस्तै 3631 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीको तथ्याङ्क छ। प्रहरीका अनुसार हालसम्म 1290 शव फेला परेका छन्। फेला परेका शव मध्ये 926 शवको जमीनमा गाड़ी व्यवस्थापन गरिएको छ। त्यस्तै पहिचान तथा शनाखतका लागि 1143 जना मृतक र 719 जना मृतकका आफन्त गरी कुल 1862 जनाको डीएनए संकलन गरिएको छ। बाढ़ीमा परि 4798 जना बेपत्ता भएको विवरण दर्ता भएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको डाँडामा ट्रयाक खन्ने काम आज बिहानदेखि शुरू भएको छ। दुई दिनसम्म रूख र बाँस काट्ने, झाड़ी फान्ने र ग्याबिन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्रयाक खोल्ने काम शुरू गरिएको हो। निर्माण कम्पनी शर्मा जैविका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एक्सकाभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदूरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन्। छेउको भागबाट 7 मिटर पर ट्र्याक खोल्न लागिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार एक सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। नौबिसे मुगलिन सड़कका आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिन सफा गरेपछि काम अघि बढ़ेको हो। सड़कको भन्दा करिब 9 मिटर अग्लो पहाड़को डाँडालाई काटेर सड़क खोल्न लागिएको छ। ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाएको बनाउन लागिएको हो। यसअघि संचालनमा रहेको झन्डै 200 मिटर लम्बाईको सड़क भाँसिएर चिरिएको छ। यही भदौ 14 गते उक्त सड़क भाँसिएसँगै राजधानी संघको सड़क सञ्जाल अवरूद्ध भएको छ। भदौ महिनाभित्र कृष्ण भीर संचालनमा ल्याउने गरी काम अगाडि बढ़ाइएको हो।
0: पोखराको फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। सिद्धिबाट लेकसाइडतर्फ जाँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गौरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार आज बिहान 4:50 बजे फेवातालमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पावरण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव तथा पहिचान नखुलेका अर्का भारतीय पुरूष रहेका छन्। उद्धार टोलीले फेवातालको पानीभित्रबाट उनीहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। दुर्घटनामा परेको भारतीय नम्बर BR05BB6759 नम्बरको कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर ओडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
1: संखुवासभाको मकालु गाउँपालिका एक चिरखाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ। मकालु एक चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक 36 वर्षीय नरकुवीर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती शिक्षक राईमाथि गोली प्रहार भएको हो। विद्यालयमै बस्दै आउनुभएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको शिक्षिका टीका माया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अरियाल सहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङगढ़ीको टोली घटनास्थलतर्फ गएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको बताएको छ।
0: वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्री भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन, कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बस्ती रातभर जागराम बस्ने प्रचलन छ। यस अवसरमा आज पाटनको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ। त्यसै गरी राजधानीको उत्तर पूर्वी भेग स्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतन धानमा पनि भक्तजनको भीड़ लाग्छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।
1: यसैबीच सुदूरपश्चिमको मौलिक पर्व गौराको मुख्य दिन आज अठवाली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ। पहाड़ी जिल्लामा आज स्थानीय गौरा देवीको मन्दिरमा जात्रा लाग्ने गर्छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाड़ी समुदाय पनि गौरा देवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन्। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरूले घर घरमा तामाको भाँडामा बिरूढ़ा भिजाएर गौरा पर्वको विधिवत रूपमा शुरूआत गर्दछन्। आजको दिनमा दुर्वाष्टमी पनि भन्ने दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा देवी देवताका गाथा गाउने चैतली धुमरी ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति देशको राजनैतिक अवस्था लगायतका बारेमा तीखो व्यङ्ग्य गरी पनि व्यङ्ग्य पनि गर्ने गरिन्छ। गौरा नेपाल मात्र नभई भारत उत्तरखण्डको कुमाउ गढवालमा समेत आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ।
0: थारू समुदायका महिलाहरूले मनाउने अष्टमकी पर्व शुरू भएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन मनाइने अष्टमकी यस वर्ष पनि विभिन्न परम्परागत विधि पूरा गरी मनाउन लागेका हुन्। दुई दिनसम्म मनाइने यो पर्वको अघिल्लो दिन महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन्। साँझ अष्टमकी पूजा गरिन्छ भने दोस्रो दिन व्रत समापनसँगै विभिन्न परम्परागत विधि पूरा गर्ने गरिन्छ। आजको दिन मटोवाको घरमा जम्मा भएर रातभर अष्टमीका गीत गाउँदै जागराम बस्ने परम्परा छ। अष्टमकी पर्व दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर र सुर्खेत लगायतका जिल्लामा थारू समुदायका महिलाले मनाउने गरेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको पेप्सी कोलामा गैराती भीषण आगलागी भएको छ। पेप्सी कोला फुटबल ग्राउण्ड नजिकै सञ्चालनमा रहेको एक कटेजमा गैराती करिब 12:30 बजे अचानक आगो लागेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी दान बहादुर थापाका अनुसार कटेजमा विद्युत सर्ट भई आगलागी शुरू भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जानकारी पाए लगत्तै दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। सात दमकल र स्थानीयको सहयोगमा राति 2 बजे आगो नियन्त्रणमा आएको थियो। आगलागी हुँदा कटेजका संचालक भने प्रहरीको सम्पर्कमा आइ नसकेको प्रहरीले बताएको छ। घटनाबाट भएको क्षतिको यकिन विवरण संकलनको काम भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतले पठाएको ईओएस 05 उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ। GLLVF-17 रकेटले आफ्नो 1900 उडान मार्फत उक्त यान अन्तरिक्षमा पुर्याएको भारतीय अन्तरिक्ष केन्द्र इसरोले जनाएको छ। यूएस 05 एउटा पृथ्वी अवलोकन उपग्रह हो। यसको काम अन्तरिक्षबाट पृथ्वीका तस्विरहरू खिच्नु र पृथ्वीको निगरानी गर्नु रहेको इसरोले स्पष्ट पारेको छ। इसरोको भनाई छ यूएस 05 जियोसिंक्रोट कक्षबाट तस्विरहरू खिच्ने भारतको पहिलो इमेजिङ उपग्रह हो। पृथ्वीबाट हजारौं किलोमिटरको उचाइमा रहने यो उपग्रहले ठूलो भूभागमाथि निरन्तर निगरानी राख्न सक्ने वैज्ञानिकहरू बताउँछन्। भारतसँगै यसअघि नै धेरै पृथ्वी अवलोकन उपग्रहहरू छन् तर ईओएस 05 को विशेषता भनेको यसलाई जियो सिंक्रोनस कक्षबाट इमेजिङ गर्ने उद्देश्यले निर्माण गरिएको हो। प्रक्षेपणपछि केन्द्रीय मन्त्री जितेन्द्र सिंहले यो जियो सिंक्रोनस कक्षबाट इमेजिङ गर्ने भारतको पहिलो उपग्रह रहेको एक्स मार्फत जानकारी दिनुभएको छ। यसले दृश्य प्रकाश इन्फ्रारेड मल्टी स्पेक्ट्रल र हाइपर स्पेक्ट्रल ब्यान्डमा उन्नत इमेजिङको सुविधा प्रदान गर्ने उहाँको दावी छ।
1: र अब खेल समाचार पुरूष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करण आज शुरू हुँदैछ। काठमाडौँको त्रिपुरेश्वर स्थित राखेपा कपडा हलमा हुने एनभीएलको पहिलो संस्करणमा छ टोलीले प्रतिस्पर्धा गर्दैछन्। केरिया ग्रुपको आयोजनामा हुने लीगको उद्घाटन खेलमा आज सगरमाथा स्मार्ट र मधेस वारियर्स आमने सामने हुँदैछन्। उद्घाटन खेल अपरान्ह 4 बजे शुरू हुनेछ। आज हुने दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ 7 बजे शुरू हुनेछ। लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ। एनभीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिन प्रणालीमा एक अर्का विरूद्ध प्रतिस्पर्धा गर्नेछन्। लीग चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्मार्ट्स मधेस वारियर्स काठमाडौँ रेड्स अन्नपूर्ण स्पाइकर किङ्स कर्णाली एसबीस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका दुईजनाको उद्धार, अरू व्यक्ति पनि जीवितै रहेको संकेत।
0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा वैकल्पिक ट्र्याक खोल्न शुरू, 7 देखि 10 दिनभित्रमा नयाँ सड़क बनाउने तयारी।
1: फेवातालमा कार दुर्घटना हुँदा 2 भारतीय नागरिकको मृत्यु, संखुवा सभामा गोली हानी 1 शिक्षकको हत्या।
0: पृथ्वीको निगरानी गर्ने भारतीय यानको अन्तरिक्षमा प्रवेश, ठूलो भूभागमाथि निरन्तर निगरानी राख्ने क्षमता रहेको दावी।
1: र नेपाल भलिबल लीगको पहिलो संस्करण आज शुरू हुँदै उद्घाटन खेलमा सगरमाथा स्मार्ट्स र मधेस वारियर्स भिन्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ताली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन।

21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98 बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाले अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन भरको।
4: AIO
5: Yes, AIO All in One Mart, the best place for shopping.
0: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
0: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in One Mart, helping make your life easier.

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 1 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चोको नमस्कार। रसुवा बाढ़ी पछि त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका दुईजनाको उद्धार गरिएको छ। उनीहरूको 10 दिनपछि आज बिहान उद्धार गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठका अनुसार आयोजनामा फँसेका कोइलाडी 870 का संजय शाह र काठमाडौँ बालकुमारीका कबीर महर्जनको उद्धार भएको हो। शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा सो आयोजनामा कार्यरत हुनुहुन्थ्यो। प्रधानमन्त्री कार्यालयका अनुसार महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ। उहाँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार कक्षामा उपचार भइरहेको छ। शाहको अवस्था भने सामान्य छ। स्वास्थ्य अवस्था स्थिर देखिए तापनि थप परीक्षणको लागि उहाँलाई पनि छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको छ। भदौ 10 मा भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि उनीहरू सम्पर्कविहीन भएका थिए। शाहका अनुसार त्यहाँ अरू व्यक्तिहरू पनि जीवितै रहेको हुन सक्ने आशंका छ। उद्धारकर्मीले थप प्रयास जारी राखेका छन्। ठूला ढुंगा र गेग्रान पछाउँदै हिजो मात्र सुरुङभित्र प्रवेश गर्न सफल सेना र सशस्त्र प्रहरीको टोलीले आज बिहान सुरुङबाट केही व्यक्तिहरूको आवाज आएपछि उद्धार कार्य थप तीव्र बनाएको थियो। भोटेकोशी बाढ़ी विपदका लागि छिमेकी राष्ट्र भारतबाट 6 र 7 चरणको राहत सामग्री आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी रहे अनुसार गैराती 6 र 7 चरणका राहत सामग्री सहित उडान काठमाडौँ आइपुगेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ। राहत सामग्रीमा फोरेन्सिक किट र चिकित्सकीय सहित 21.5 टन राहत सामग्री रहेका छन्। उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिस बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग सम्वाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस एवं अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खासगरी अस्ट्रेलियाले विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा र आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गर्नुभएको छ। सम्वादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाई बारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 8157 जनाको उद्धार भएको छ। नेपाल प्रहरीले आज बिहान अध्यावधिक गरेको विवरण अनुसार 8157 जनाको उद्धार भएको हो। उद्धार गरिएका मध्ये स्वदेशी नागरिक तर्फ 4658 पुरूष र 2472 महिला रहेका छन् भने विदेशी नागरिकतर्फ 903 पुरूष र 552 महिला रहेका छन्। यस्तै 3631 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीको तथ्याङ्क छ। प्रहरीका अनुसार हालसम्म 1290 शव फेला परेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि शुरू गरिएको छ। 2 दिनसम्म रूख र बाँस काट्ने, झाड़ी फाल्ने र ग्याबिन भत्काउने काम गरिएपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम शुरू गरिएको हो। निर्माण कम्पनी शर्मा जीविका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो। माथिल्लो भागमा मजदूरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेको छेउको भागबाट 7 मिटर पर ट्र्याक खोल्न लागि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार 1 सातादेखि 10 दिनभित्र ट्र्याक खोल्न सक्ने गरी काम भइरहेको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार 2 दिन सफा गरेपछि काम अघि बढ़ेको हो। सड़कभन्दा करिब 9 मिटर अग्लो पहिलो डाँडालाई काटेर सड़क खोल्न लागि छ। ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाएको बनाउन लागि हो। यसअघि सञ्चालनमा रहेको झण्डै 200 मिटर लम्बाईको सड़क भाँसिएर चिरिएको छ। यी भदौ 14 गते उक्त सड़क भाँचिएसँगै राजधानीसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। पोखराको फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा 18 गैरी चौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान 4:50 फेवातालमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सोल घर भएका 26 वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका अर्का एक भारतीय पुरूष रहेका छन्। उद्धार टोलीले फेवातालको पानीबाट उनीहरूलाई अचेत अवस्थामा निकालेर उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ। दुर्घटनामा परेको भारतीय नम्बर BR05BB6759 नम्बरको कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय पैजाममा राखिएको छ। र संखुवा सभाको मकालु गाउँपालिका एक चिरखाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ। मकालु एक चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक 36 वर्षीय नर्कु वीर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती शिक्षक राईमाथि गोली प्रहार भएको हो। विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएको बेला गोली प्रहार भएको शिक्षिका टीकामाया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: किन आँखा मिचेको मिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
1: धेरै समय मोबाइल चलाएपछि क्या हो?
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
1: मार्बल का सीपीवीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीवीसी प्रोडक्ट हरू लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
0: सुरक्षा घरको साथ जीवनभरको

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 2 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

दिउँसो 2 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। गृहमन्त्री सुदन गुरूङले आफूलाई पुरानै शैलीबाट काम गर्न दवाब दिइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गुरूङले वर्षौंदेखि फिल्डको वास्तविकता नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताउनु भएको हो। गृहमन्त्री गुरूङले डिजिटल युगमा मन्त्रालयको कुर्सीमा बसेर मात्र काम गर्ने पुरानो शैली अब सान्दर्भिक नरहेको उल्लेख गर्नुभयो। उहाँले कामको प्रभावकारिता र परिणाम मुख्य कुरा भएको उल्लेख गर्दै परम्परागत ढर्रा भन्दा डिजिटल माध्यमबाट अझ छिटो र प्रभावकारी रूपमा काम भइरहेको दावी गर्नुभयो। गृहमन्त्री गुरूङले विगत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा विपद प्रतिकारीय कमाण्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको र सो बारे चिन्ता लिन नपर्ने बताउनुभयो। अनलाइन प्रविधिको प्रयोग गरी हरेक 4 घण्टामा कमाण्ड सञ्चालन र रणनीतिक बैठकहरू निरन्तर भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानेज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग सम्वाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले यही भदौ 10 गते र स्वको भोटेको सिनदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरूले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। साथै उहाँले नेपालको यो विपदमा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खास गरी अस्ट्रेलियाले विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरिएको छ। संवादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानेजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। संखुवा सभाको मकालो गाउँपालिका 1 वालुङ चिरखाङमा गोली हानेर 1 शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले 1 पक्राउ गरेको छ। मकालु 1 चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक 36 वर्षीय नरकुबीर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले 1 शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब परीक्षक कुमार प्रसाद मैनारीले जानकारी दिनुभयो। प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। प्रधानाध्यापक रायमाथि गए राती गोली प्रहार भएको थियो। विद्यालयमै बस्दै आएका राई राती खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब प्रेक्षक मैनालीले जानकारी दिनुभएको छ। घटनास्थल पुगेको प्रहरीको टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल संखुवा सभा लैजाने तयारी भएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ी विपदका लागि छिमेकी राष्ट्र भारतबाट 6 र 7 चरणको राहत सामग्री आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। सोही अनुसार गैराती 6 र 7 चरणका राहत सामग्रीका उडान काठमाडौँ आइपुगेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ। राहत सामग्री फोरेन्सिक किट र चिकित्सकीय सहित 21.5 टन राहत सामग्री रहेका छन्। उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। र भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म कुल 8,157 जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार 8,157 जनाको उद्धार भएको हो। उद्धार गरिएका मध्ये स्वदेशी नागरिकतर्फ 4,658 पुरूष र 2,472 महिला रहेका छन् भने विदेशी नागरिकतर्फ 903 पुरूष र 152 महिला रहेका छन्। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। दिनेश विदा हुन्छु। नमस्कार।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: त्रिशूली 3A सुरुङभित्र एकजनाको शव फेला, पावर हाउसमा उद्धार गर्न सेनाद्वारा जनशक्ति थप।
0: पुरानै शैलीबाट आफूलाई काम गर्न दवाब दिएको गृहमन्त्री गुरूङको भनाई, चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन गर्नुपर्नेमा जोड़।
1: स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य लागू गर्न बोर्डको निर्देशन, भुक्तानी प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा।
0: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यू पनि सामेल, यूले आफ्नो मूल्य मान्यता त्यागेको ईरानको आरोप।
1: र अभ्यास खेलमा नेपाल एकको दोस्रो हार, साउथ अस्ट्रेलिया 138 रनले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढ़ी प्रभावित त्रिशूली 3A जल विद्युत आयोजनाको सुरुङभित्र फँसेका एकजनाको शव निकालेको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिमले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट एक व्यक्तिको शव निकालेको जानकारी दिनुभयो। उहाँका अनुसार सोही जलविद्युत आयोजनाका दुई कर्मचारीको आज बिहानै जीवित अवस्थामा उद्धार गरेपछि उत्साहित बनेको उक्त विशेष टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित चिनिया र अमेरिकी विज्ञ समेत खटिरहेका छन्। यसैबीच रसुवा बाढ़ी प्रभावित क्षेत्रमा बादल लागि मौसम सफा नभए पनि हेलिकप्टर मार्फत खाद्यान्न लगायत अत्यावश्यक सामग्री वितरणको काम तीव्रताका साथ भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। नेपाली सेनाले माथिल्लो त्रिशूली 3A जनशक्ति थप गरेर उद्धार कार्य गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसी सहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो। दुईजनाको जीवितै उद्धार पछि जनशक्ति थपेर काम थालिएको सेनाले जनाएको छ। यो सँगै उक्त टोली अहिले पावर हाउस भित्र प्रवेश गरेर उद्धारको काममा जुटेको छ।
1: गृहमन्त्री सुधन गुरूङले पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दवाब दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरूङले वर्षौंदेखि फिल्डको वास्तविकता नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताउनु भएको हो। गृहमन्त्री गुरूङले डिजिटल युगमा मन्त्रालयको कुर्सीमा बसेर मात्र काम गर्ने पुरानो शैली अब सान्दर्भिक नरहेको उल्लेख गर्नुभयो। वहाँले कामको प्रभावकारिता र परिणाम मुख्य कुरा भएको उल्लेख गर्दै परम्परागत ढंगभन्दा डिजिटल माध्यमबाट अझ छिट्यो र प्रभावकारी रूपमा काम भइरहेको दावी गर्नुभएको छ। गृहमन्त्री गुरूङले विषयगत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा विपद प्रतिकार्य कमाण्ड सेन्टर पूर्ण रूपमा सञ्चालन रहेको र सोबारे चिन्ता लिनु नपर्ने बताउनुभयो। अनलाइन प्रविधिको प्रयोग गरी हरेक 4 घण्टामा कमाण्ड सञ्चालन र रणनीतिक बैठकहरू निरन्तर भइरहेको उहाँको भनाइ छ।
0: चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्यांकन गर्न आवश्यक रहेको औल्याइएको छ। उत्तरी क्षेत्र मिक्का खोला, फत्ताङलुङ र सिरीजंगा गाउँपालिकामा धेरै हिमतालहरू रहेको र उक्त तालको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको हो। जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङको बैठकले उक्त निष्कर्ष निकाल्दै आवश्यक व्यवस्थापन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणसँग पहल गर्ने सहितका निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालको अध्यक्षतामा बसेको बैठकले विस्तृत अध्ययन अनुसन्धान गरी आवश्यक व्यवस्थापनका लागि प्राधिकरण सहित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अनुरोध गर्ने निर्णय भएको हो। मनसून जन्य गतिविधिले सड़क सहितका पूर्वाधारमा क्षति पुग्ने भएकाले रोकथामका लागि मौजदात रहेको ग्याबिन तार जाली सकिएकाले सम्बन्धित निकायसँग माग गर्ने तयारी गरिएको छ। मनसूनका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै यसको रोकथाम र व्यवस्थापनका लागि सबै स्थानीय तहले जोखिम क्षेत्रको विवरण अध्यावधि गर्ने र आफ्नो क्षेत्रमा रहेका सामुदायिक भवनलाई सदुपयोग गर्न सक्ने अवस्थामा राख्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो।
1: स्वास्थ्य बीमा बोर्डले अबदेखि बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड ईएमआर प्रणाली लागू गर्न निर्देशन दिएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट अझै पनि हस्तलिखित म्यानुअल रूपमा दावी पेश हुने गरेको र त्यसले गर्दा रूजु तथा मूल्यांकनमा अत्यधिक समय लाग्ने गरेको जनाएको छ। म्यानुअल दावीका कारण भुक्तानीमा ढिलाइ भई गुणस्तरीय सेवा प्रवाहमा समेत बाधा पुगेकाले डिजिटल प्रणाली अनिवार्य गरिएको बोर्डले जनाएको छ। बीमा प्रणालीलाई छिटो पारदर्शी र प्रविधियुक्त बनाउन अबदेखि ईएमआर प्रणाली मार्फत नै दावी पेश गर्नुपर्नेछ। साथै बोर्डले सबै सेवा प्रदायक संस्थाहरूलाई हाल प्रयोगमा रहेका सफ्टवेयर मड्यूल र आगामी दिनमा ईएमआर विस्तारका लागि तयार गरिएका योजनाहरूको विवरण समेत उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार यस कदमले दावी भुक्तानी प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
0: हुम्लाको अदानचुली गाउँपालिका पाँच च्याम स्थित नेपाल टेलिकमको 4G टावर एक सातादेखि संचालनमा नआउँदा स्थानीय संचार सेवाबाट वञ्चित भएका छन्। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदान प्रदानमा समस्या भएको अदानचुली पाँचका स्थानीय बालबहादुर मल्लले बताउनुभयो। उहाँका अनुसार टावर एक सातादेखि बिग्रिएको छ, जसबाट बिरामी तथा आपतकालीन अवस्थामा आफन्तसम्म सम्पर्क गर्न आवश्यक सूचना आदान प्रदान गर्न समस्या भइरहेको छ। स्थानीयले यथाशीघ्र टावर मरमत गरी सेवा सुचारू गर्न माग गरेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परपर्दना
4: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संखसुबाको मकालु गाउँपालिका एक वालुङ चेखाङमा गोली लागेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मकालु एक चिरखाङ स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक 36 वर्षीय नर्कुवीर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब परीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। प्रहरीले पक्राउ गरेको व्यक्तिको पहिचान खुलाएको छैन। प्रधानाध्यापक राईमाथि गइराति गोली प्रहार भएको हो। विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्केपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब परीक्षक मैनालीले बताउनुभयो। पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल संखुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
0: काभ्रेप्लाञ्चोकमा रूखमा घण्टी झुण्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा जौरी देउराली गाउँपालिका 500 केउरिनीका स्थानीय रुद्रप्रसाद गौतम रहेका छन्। आज बिहान महाकाली देवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रूखमा घण्डी झुण्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब 6 फिट अग्लो पिल्लर गेटबाट लडेका थिए। लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसिनी देउराली अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन मिश्रले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयू औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट चर्काउन दवाब दिइरहेको बेलामा ईयूले यो निर्णय गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ईयूले अमेरिकी नेतृत्वको अपरेशन इकोनोमिक आउटकास्टमा साथ दिने यस निर्णयको स्वागत गर्नुभएको छ। इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट अरू एक्लो बनाउन अमेरिकाले यो अभियान चलाएको हो। विश्वले इरानी शासनलाई स्पष्ट सन्देश दिइरहेको र इरानको बाँकी वित्तीय स्रोत समेत बन्द नगरेसम्म दवाब जारी रहने बेसन्टले सामाजिक सञ्जाल मार्फत बताउनुभयो। ईयूले अगस्त 31 विज्ञप्ति जारी गर्दै इरानका अस्थिर गतिविधि रोक्न तथा शान्तिवार्ता पुनः शुरू गर्न गरिने प्रयासले समर्थन गर्ने जनाएको थियो। त्यस अन्तर्गत इरानमाथि थप आर्थिक दवाब सिर्जना गर्ने अमेरिकी अभियानलाई पनि समर्थन गरिएको हो। इरानले भने ईयूको यस निर्णयको विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकी दवाबमा ईयूले आफ्नो सार्वभौमिकता कानून नियमन तथा मूल्य मान्यता त्यागेको आरोप लगाउनु भएको छ।
0: अब खेल समाचार। नेपाल ए दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। आज साउथ अस्ट्रेलियाले नेपाल विरूद्ध 138 रनको जीत हात पारेको हो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल 22 ओभर एक बलमा 121 रनमा अल आउट हुन पुग्यो। नेपालका राशिद खानले 37, मयन यादवले 20, दीपक प्रसाद डुम्रेले 18 र कप्तान अनिल कुमार शाहले 11 रन बनाए। साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले 3, क्याम्पबेल थम्सन र हेडेन सिलरले 2-2 विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको साउथ अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 269 रन बनाएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: त्रिशुली 3-1 सुरुङभित्र एकजनाको शव फेला, पावर हाउसमा उद्धार गर्न सेनाद्वारा जनशक्ति थप।
0: पुरानै शैलीबाट आफूलाई काम गर्न दवाब दिइएको गृहमन्त्री गुरूङको भनाई। चिनचन्द्रको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन गर्नुपर्नेमा जोड़।
1: स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य लागू गर्न बोर्डको निर्देशन। भुक्तानी प्रक्रियाले थप प्रभावकारी बनाउने अपेक्षा।
0: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यू पनि सामेल। यूले आफ्ना मूल्य मान्यता त्यागेको इरानको आरोप।
1: र अभ्यास खेलमा नेपाल एको दोस्रो हार, साउथ अस्ट्रेलिया 138 रनले विजय।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: ल ल ल यता नआऊ है बुहारी, तलै बस, खाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 पीएम
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: हाहा अपडेट

0: 304 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। रसुवाको भट्टीको सीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 1293 पुगेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 221 र नवलपरासी पश्चिममा 194 र भारतमा भेटिएको 18 गरी 1293 शव फेला परेको हो। घाइते भएका मध्ये दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ, जसमध्ये एकजनाको टिचिङ अस्पताल र एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्त 846 गरी 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएका 1263 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी भइरहेको छ। यसै गरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 3655 व्यक्तिलाई राखिएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ। रसुवाको भट्टीको सीमा भदौ 10 गति आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूका लागि चिनिया संस्था चाइना फाउण्डेशन फर रूरल डेभलपमेन्ट सीएफआरडी 27 टन राहत सामग्री लिएर काठमाडौँ आइपुगेको छ। सीएफआरडीले सञ्चालन गरेको 8.26 नेपाल मर्सलाइट रेस्क्यू अपरेशन अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। बाढ़ीको लेदो र ढुंगा सहितको तीव्र बहावले बस्ती, सड़क, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्यांकन र राहत वितरण शुरू गरेको थियो। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा राहत विपद राहत प्रयासका लागि सो सहयोग गर्ने नेपालस्थित चीनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुमान, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विपद लगत्तै चीनिया प्रशासनले नेपालको मौसम विभाग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। र काठमाडौँबाट नुवाकोटतर्फ जाने सड़क खण्ड अन्तर्गत लिखु नगरपालिका 3 पटावारीमा पहिरो खसेको छ। सड़क अवरूद्ध भएपछि काठमाण्ड नुवाकोटतर्फ आवत जावत गर्ने दर्जन सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। आवत जावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढ़ी पहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारी साधन समेत बीच बाटोमै रोकिएका छन्। एक्सकाभेटर प्रयोग गरी पहिरो पछ्याउने काम भइरहेको छ। ठूलो पहिरो भएकाले सड़क पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पछ्याउने काममा खटिएका कामदारले बताएका छन्। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुन कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर्न

0: corner. When you try to see the total wanna move so much cry.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: कि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबर शुरू गरौं। दुईजनाको जीवितै उद्धार भएपछि अरू पनि खोज्ने प्रयास जारी सम्बन्धी खबरबाट, विपत्तिको दशौं दिन त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार भएपछि अझै केहीलाई निकाल्ने आशामा उद्धार कार्य अहिले पनि जारी छ। मौसम खराबीले रसुवागढ़ी हाइड्रो पावरमा उद्धारका उपकरण पुर्याउन समस्या सिर्जना भएको छ। आज बिहान मात्रै त्रिशुली 3A को सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको छ, यसले थप आशा भने जगाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईजना मध्ये एकजनाको अवस्था सामान्य छ, एकजनाको भने अवस्था अलिकति जटिल छ। जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कवीर महर्जन हुनुहुन्छ। उहाँलाई अगाडि नै छाउनी ल्याएर आज वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार कक्षमा उपचार जारी राखिएको छ। शुरूमा उद्धार गरिएका अर्का व्यक्ति संजय शाहको अवस्था भने सामान्य छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञको संयुक्त टोलीले आज बिहानै उहाँहरूको उद्धार गरेको हो। आयोजनाभित्र मानिसहरू फँसेको आशंकापछि बाढ़ी गए लगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो। आज बिहान सुरुङबाट उद्धार गरिएका संजय शाहले त्यहाँ 40-45 जना रहेको र अरू पनि अड्किएको हुन सक्ने बताउनु भएको छ। उहाँले बाढ़ीपछि सबैलाई भाग्न लगाउँदा आफू अन्तिममा निस्कन नपाएर फँसेको र टनेल लामो भएकाले पानी पनि पसेको हुन सक्ने बताउँदै शाहले नेपाली सेनाका अधिकारीसँग संवाद गर्दै महामन्त्र जप गर्दै यति दिनसम्म भित्र बसिरहेको बताउनुभयो।
7: अनि त्यहाँ भित्र कतिजना जति छ होला भन्नु त?
8: भित्र त म सेन्ट्रल रुममा अपरेटर काम गर्थे, अनि आजकल अरू टाइममा त 4-5-6 जना मात्रै हुन्थ्यो, यति बेला 40-45 जनै थियो। अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ। अनि म
7: अब अझै भित्र कतिजना जति अड्क्या तपाईँलाई यसो फिल भयो? सबैलाई भगाउनु त भयो, 40-50 जना काम गरेलाई, अब अड्क्या जान कतिजना जस्तो छ?
8: अड्केको हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 जना मात्रै थियो, नजिक छेउछाउ कुरा गर्दाखेरि लाग्यो।
7: अनि भित्रपट्टि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
8: हुनसक्छ होला, हुनसक्छ, सबै भाग्न नसकेको होला। टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला, टनेल एकदम लामो छ।
7: ल ठिक छ, रेस्ट गर्नु छ अब, तपाईँ ठिक हुनुहुन्छ, मामासँग कुरा गरिहाल्नु भयो है, आराम गर्नु छ। तपाईँलाई धेरै धेरै बधाई छ, यत्रो 7 दिनमा बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु भनेर त यो त दोस्रो जीवन हो है, होइन? आज 19 गते,
9: 9 दिन
7: भयो,
10: 10 गते छिरेको,
8: 10 गते 10 बजे एक्सिडेन्ट भएको, हामी टाइम नोट गर्छौँ।
7: दोस्रो जीवन नै भयो, ल धेरै धेरै बधाई।
8: महामन्त्र यसो जप गर्दै थियो,
7: महामन्त्र निकै काम गर्दो रहेछ, तपाईँले सबैले सिकाउनु पर्यो अब यो महामन्त्र पनि है।
6: भदौ 10 गते रसुवाको भोटेकसीमा आएको भीषण बाढ़ीका कारण त्रिशुली 3A को सुरुङभित्र फँसेका ललितपुरका कवीर महर्जनको पनि आज 10औं दिनपछि जीवितै उद्धार भयो। नेपाली सेनासहित विज्ञ र प्राविधिकको टोलीले महर्जनको बिहान सकुशल उद्धार गरी काठमाडौँ ल्यायो। उहाँको अहिले सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ। श्रीमानलाई भेट्न सैनिक अस्पताल पुग्नुभएकी श्रीमती हीरा शोभा महर्जनले कवीर सकुशल फर्किँदा परिवारमा खुशीको सीमा नभएको बताउनुहुन्छ। उहाँले श्रीमानले शुरूमा आफूलाई चिन्न नसकेको भए पनि अहिले अवस्था ठिकै रहेको बताउनु भएको छ।
11: मैले त्यहाँभित्र गएँ तर उहाँको त्यति थाहै पाएन, मलाई नै चिनेन उहाँले, मलाई के भएको म कहाँ छु मात्र त्यति बोल्नु भयो, अरू केही बोल्नु भएन। अहिले चाहिँ अघि आइसियूमा राख्नु भएको छ, अहिले चाहिँ ठिक छ, उहाँ पानी खाने भन्नुभयो, मैले पानी खाएँ, अहिले मलाई चिन्यो अरे, मैले भन्दाखेरि टाउको हल्लाउनु त्यति कुरा गर्न सक्नु पर्ने, उहाँ खुट्टामा चोट लाग्नु भएको छ, त्यति बोल्न सक्नु पर्ने, सबै अब पहेँलो भएको छ नि त, उहाँको अक्सिजन पुगेन, चिसोले चाहिँ हात खुट्टा नि चलाउन सक्नु पर्ने, उहाँले त धेरै राम्रो उपचार गर्नुभएको छ, ठिक छ अरे, सबै स्क्यानहरू गरिसक्यो अरे, सबै ठिक छ अरे, अब आराम गराउनु पर्छ अरे, यहाँ पनि ठिकै छ, हस्पिटलमा चाहिँ नेपाली आर्मीहरूले असुर गर्नुभएको ठिकै छ। हामी त धेरै नै खुसी भयो नि त, अब दस दिन कुर्यो नि त, दस दिन नभने रात नभने होइन कुरे, अहिले चाहिँ ठिकै छ, हामी आज पनि त्यति हामीलाई चाहिँ विश्वासी भएन कि, जहिले पनि अब भोलि बिहान भन्नुहुन्छ, दिउँसो राति भन्नुहुन्छ नि त, अब आज पनि हामीलाई त्यति विश्वासै लागेन कि आउँछ कि भनेर, तैपनि अब एकैचोटि उहाँको मैले फोटो देखेँ होइन, अनि सबै एकै रोयो कि सबै खुसीको।
6: सुरुङमा फँसेकालाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी विद्युत प्राधिकरणका प्राविधिक लगायतको टोली थियो। उनीहरूले एक साता लामो प्रयासपछि जीवित उद्धार गर्न सफल भएका छन्। यसले नेपालमै पनि यस्ता जटिल विपदमा नेपालीले गर्न सक्छन् भन्ने प्रमाणित भएको छ। त्रिशुली 3A आज उद्धार टोलीको कमाण्ड गरिरहनुभएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गंगा बराल भन्नुहुन्छ, हामीले रात दिन काम गर्यौं, विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ।
9: कतिजना हुनुहुन्छ भनेर सोधे केटाहरूले, अनि के भने अब त केही पनि सुन्दैन होइन, हामी आउँदैछौँ है, चिन्ता नगर्नुहोस्, नेपाली सेना आउँदैछ भनेर बोले, मैले हुन्छ भने त्यही हो कुरा भएको कि, भित्र त नर्मली होइन, यहाँको यो टनेलको चाहिँ स्ट्रक्चर कस्तो भएको थियो भने सुरुको लगभग 50 मिटर जति चाहिँ बालुवा माटो र गिटीहरूको कम्बिनेसनले टनेल टपक्कै बन्द नै थियो। 50 मिटर कट गरिसकेपछि हामीले टनेलमा चाहिँ लगभग हामीले चाहिँ बसेर जान मिल्ने हिसाबले कट गर्दै गएको थियौँ। 50 मिटर पछि चाहिँ अलिकति माथिको टप भाग ग्याप देखिएको थियो, त्यस पछाडि त्योभन्दा त्यसको 50 मिटर अगाडिबाट चाहिँ हामी लेबर सुरु गर्यौँ।
10: हजुर, त्यहाँ आवाज आयो भनेको थियो, हजुर त्यहाँ सुन्दा के पाउनुभयो?
9: अनि हामीले काम गर्दा गर्दै आवाज आयो भनेर मेरो भाइहरूले भने, अनि त्यसपछि हामीले पुरै साइलेन्ट भएर फेरि आवाज दिँदाखेरि, अनि हेलो हेलो भनेर हेलो भने, कतिजना हुनुहुन्छ भनेर सोधे केटाहरूले, अनि के भने अब त केही पनि सुन्दैन होइन, हामी आउँदैछौँ है, चिन्ता नगर्नुहोस्, नेपाली सेना आउँदैछ भनेर बोले, मैले हुन्छ भने त्यही हो कुरा भएको कि, उनीहरू सायद लाइट देख्यो होला, हाम्रो लाइटहरू देख्यो होला, अथवा पानीको एकदम ठुलो आवाज आइरहेको थियो, हामीले पानी हान्दै गएको थियौँ, अनि त्यो पानीको पनि आवाजले पनि थाहा पाएको हुनुहुन्छ।
6: दुईजनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा भने आज एउटा शव फेला परेको उद्धारकर्मीले जनाएका छन्। आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका छन्। शवको अहिलेसम्म पहिचान हुन बाँकी छ।
12: माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र छिरेका नेपाल विद्युत प्राधिकरण र नेपाली सेनाको टोली उद्धारका लागि सम्भावित स्थान पहिचान तथा निरीक्षण गरिरहेका छन्। विद्युत प्राधिकरणका अनुसार प्राधिकरणका कर्मचारी र सेनाको टोलीले सुरुङभित्र प्रवेश गरेर उद्धार सञ्चालन गर्न सकिने सम्भावित स्थानहरूको खोजी तथा निरीक्षण थालेको हो। भदौ 10 गते आएको विनाशकारी बाढ़ी र त्यसपछि सुरुङमा थुप्रिएको माटो, ढुङ्गा तथा अन्य अवशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र अझै मानिसहरू फँसेको आशंकामा नेपाली सेना प्राधिकरण तथा प्राविधिक टोलीले उद्धार खोजी गरिरहेका छन्। उता दार्चुलामा अपिहिमाल गाउँपालिका एक भट्टार स्थित चौलानी नदीमा माथिबाट पहिरो खस्दा आधा थुनिएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। यसै विषयमा जानकारी दिन अहिले जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल सम्पर्क हुनुहुन्छ। हजुर, यो अलिकति जानकारी दिनु, दार्चुलामा पहिरोले यो नदी थुनियो भन्ने आशा खास के भइरहेछ, अहिलेसम्मको जानकारी के छ?
13: धन्यवाद सर। यो दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वार्ड नम्बर 1 स्थित भट्टार भन्ने ठाउँमा माथि पहाडी भूभागबाट चाहिँ पहिरो खस्दा चमेलिया नदीको पार्सियल भाग चाहिँ अलिकति ब्लकेट भएको अवस्था हो। र यद्यपि पूर्ण रूपमा नदी थुनिएको अवस्था भने छैन, आधा आधी भाग मात्रै थुनिएको अवस्था छ। र आधा भागबाट नदी चाहिँ बगिरहेको अवस्था छ, पानी जम्मा भएको परिस्थिति भने छैन र पहिरोको कारणले गर्दा हालसम्म कुनै पनि किसिमको मानवीय भौतिक र चौपाया क्षति भएको अवस्था छैन। पहिरो नजिकै करिब 7-8 घर परिवार बसोबास गरेको अवस्था छ र उहाँहरूलाई सुरक्षित स्थानतर्फ स्थानीय तहको सक्रियतामा स्थानान्तरण गरिसकिएको अवस्था छ र घटनास्थलतर्फ अहिले नेपाल प्रहरी र एपिएफको टोली चाहिँ नेपाल प्रहरीको चाहिँ खण्डेश्वरी प्रहरी चौकीबाट र सशस्त्र प्रहरी बलको बलाच बेसबाट चाहिँ प्रहरी र सुरक्षा निकायका अधिकारीहरू घटनास्थलतर्फ जानुभएको अवस्था छ। अहिलेको अवस्था हेर्दाखेरि त्यति धेरै प्यानिक हुनुपर्ने अवस्था छैन, नर्मल नै छ। यद्यपि थप पहिरो आएको कारणले गर्दा नदी पुनः सम्पूर्ण भाग चाहिँ थुनिएर त्यसले चाहिँ अलिकति जोखिम बढाउँछ कि भन्ने परिस्थितितर्फ हामी सबै सचेत हुन जरुरी छ। त्यो भएको हुनाले हामी अलर्टमा बसेका छौँ।
12: भनेको अहिले पनि पहिरो खस्ने क्रम चाहिँ जारी छ?
13: कम्प्लिटली रोकिएको छैन, तर पहिरो खसिरहेको अवस्था पनि होइन। यद्यपि त्यो अलिकति सर्फेसियल्ली सानो सानो अमाउन्टमा चाहिँ घरिघरि झरेको अवस्था छ भन्ने हामीले जानकारी पाएका छौँ हामीलाई रिपोर्टिङ भए अनुसार। र बेला बेलामा हामीले स्थानीय तहका प्रतिनिधिहरूबाट त्यहाँको घटनास्थलको भिडियोहरू फोटोहरू र अपडेटहरू लिइरहेको अवस्था छ।
12: भनेको अब सम्भावित जोखिमबाट बस्न त्यहाँ अब नदी थुनियो भने अब हामीले के अप्नाएका छौँ?
13: हामीसँग सुरक्षा टोलीहरू अलर्ट अवस्थामा छ र नेपाली सेनाको सुर्खेत स्थितिको एयरबेस पनि स्ट्यान्ड बाई नै बसेको अवस्था छ र यदि त्यस्तो भएको खण्डमा हामीले सबै सुरक्षा निकाय स्थानीय प्रतिनिधिहरूको सहयोग लिएर त्यसलाई के कस्तो प्रतिकार गर्नुपर्छ त्यसको लागि हामी तयार नै छौँ।
12: भनेको तटीय क्षेत्रका नागरिकलाई पनि यहाँहरूको अनुरोध सतर्कताका लागि केही भनिरहनु भएको छ कि?
13: तटीय क्षेत्रको नागरिकहरू अब बिचमा हाम्रो अलिकति हाइड्रो पावर पनि हुनु 3 हाइड्रो पावर पनि पर्छ र अब सुरक्षा निकायहरू जस्तै नेपाल प्रहरीको टोलीले माइकिङ गरेर अब हाइड्रोका सबै त्यहाँको कर्मचारी कामदारहरू उनीहरू सबैलाई बाहिर निकालेको अवस्था छ र तटीय क्षेत्रको नागरिकहरूलाई पनि माइकिङ गरेर सूचना जारी गरेर स्थानीय तह मार्फत र सुरक्षा निकाय मार्फत सबैलाई हामीले अलर्ट गराएर सचेत गराएका छौँ र उहाँहरू जोखिममुक्त क्षेत्रमा अहिले हुनुहुन्न,
12: अहिले सुरक्षित स्थानमा सरिसक्नुभयो सबैजना।
13: हजुर हजुर,
12: स्थानीय नागरिकदेखि लिएर जलविद्युत आयोजनामा रहेका कामदारहरू पनि।
13: हजुर हजुर
12: हजुर, अरू यहाँको अनुरोध केही छ अहिले सुनिरहनु भएका सबैलाई?
13: यो विपदको परिस्थितिमा सम्पूर्ण नागरिकहरूमा म हार्दिक रूपमा के भन्न चाहन्छु भने विपदको समय छ, सबैजना मिलेर सहकार्य गर्नुपर्छ र पूर्व तयारी सबैभन्दा बलियो माध्यम हो क्षति न्यूनीकरणको लागि प्रतिकार्य भन्दा पनि। त्यही भएर पूर्व तयारी र पूर्ववत रूपमा सबैजना सचेत रहनु होला र प्रशासन सुरक्षा निकायको इन्स्ट्रक्सनलाई अनुरोधलाई राम्रोसँग फलो गर्नु होला र त्यही अनुसार चाहिँ सुरक्षित र सचेत रहनु होला भन्न चाहन्छु।
12: हजुर हुन्छ, धन्यवाद जानकारी दिनुभयो। उहाँ हुनुहुन्थ्यो दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेल। दार्चुलाको अपिहिमेर गाउँपालिका एक भट्टार स्थित चौलानी नदीमा माथिबाट पहिरो खस्ता आधा थुनिएको बारेमा जानकारी दिँदै
6: रसुवाको बटेगछीमा आएको विनाशकारी बाढ़ीका कारण आज 2 बजेसम्म 1293 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140, नुवाकोटमा 186, धादिङमा 65, चितवनमा 359, गोर्खामा 72, तनहुँमा 38, नवलप्रासी पूर्वमा 221 र नवलप्रासी पश्चिम 194, भारतमा भेटिएको नवलप्रासी पश्चिममा बुझाएको 18 गरी 1293 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरिएको छ। यता बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारी खटिएका छन्। प्रारम्भिक आकलन अनुसार विपदले ठूलो भौतिक क्षति पुर्याएको छ। 7570 निजी घरमा क्षति पुगेको छ। 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति छ। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। 37 मोटरेबल पुल र 68 झोलुङ्गी पुलमा क्षति भएको छ। बाढ़ीका कारण अवरूद्ध संचार सेवा कर्मश सुचारू भइरहेका छन्। नेपाल टेलिकमका 120 मध्ये 116 र एनसेलका 78 मध्ये 75 टावर सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ajili ilyayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Harek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: फिरता फिरता 20% समस्या सब फिरता
2: चाहिए पानी चाह पानी
3: एनसेल पैक किन्नु भए त
0: जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
3: एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुने छन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर रसमा आएको विनाशकारी बाढ़ीका कारण चीनतर्फ फँसेका थप 155 जना नेपाली आज तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन् चिनिया पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातो पानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको छ बाढ़ीपछि चीनतर्फ फँसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन हिजो 114 जना र आज 155 जना नेपाल आइपुगेका हुन्
6: भोटेपछि बाढ़ीपछि नेपाललाई परेको विपदमा हालसम्म 29 देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन् भने केही मुलुकले आर्थिक सहित मानवीय सहायता सामग्री पठाएका छन् परराष्ट्र मन्त्रालयको आज दिउँसोसम्मको प्रेस ब्रिफिङ अनुसार विपदका बेला समयमै एकबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत चीन संयुक्त अरब इमिरेट्स यूएई बेलायत जापान अमेरिका कतार सिंगापुर दक्षिण कोरिया अस्ट्रेलिया जर्मनी लाटभिया लक्जमबर्ग मलेसिया म्यानमार भूटान बंगलादेश पाकिस्तान नर्वे इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड र चेक गणतन्त्र छन् त्यस्तै युरोपेली संघ एसियाली विकास बैंक विश्व बैंक संयुक्त राष्ट्रसंघ लगायत अन्य मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरेका छन् उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ
5: मुगुको छायाना त्रारा नगरपालिका वडा नम्बर 5 स्थित ढुमा गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीय बासिन्दाहरू ठूलो त्रास र चिन्तामा दिन बिताउन बाध्य भएको त्यहाँ स्थित हाम्रा सहकर्मीले जनाएका छन् गत भदौ 10 गते राति बस्तीमाथिबाट आएको पहिरोका कारण त्रसित बनेका गाउँवासीको शास्ति अझै कम हुन सकेको छैन बस्तीको तल घर र ठीक माथिबाट निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले कतिखेर कुन खाले ठूलो दुर्घटना हुने हो भन्ने स्थानीयलाई पिरोलेको छ ढुम गाउँका स्थानीयवासीले राति पानी ठूलो परेपछि रातभर आँखा झिमिक्क नगरी जागा बस्नु परेको बताएका छन्
6: भोटेकोशीमा आएको बाढ़ीपछि त्रिशुली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सड़क भाँसेर यातायात प्रभावित भएको छ काठमाडौँलाई पश्चिम क्षेत्रसँग जोड्ने पृथ्वी राजमार्गमा आवत जावत नै प्रभावित हुने गरी त्रिशुलीले कटान गरेको छ नागढुङ्गा मुङलिङ सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दरका अनुसार मलेखु भन्दा अगाडि कृष्णभीरमा करिब 120 मिटर सड़क बारीले कटान गरेपछि पहिरो खसेर भाँसिएको छ मलेखुबाट काठमाडौँतर्फ करिब 1 किलोमिटरको दूरीमा पर्ने परेवाभीरमा करिब 100 मिटर सड़क कटान भएको छ परेवाभीरमा सड़क विभागले भित्तातर्फबाट करिब 100 मिटर वैकल्पिक सड़क निर्माण गरी ग्राभेलिङ तथा मरमतको काम अघि बढ़ाएको जनाएको छ मरमत सम्पन्न भएपछि ठूला मालवाहक सवारी समेत सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर मानन्दरले बताउनुभयो यसै गरी 6/40 क्षेत्रमा करिब 40 मिटर सड़क कटान हुँदा एकतर्फी यातायात सञ्चालन भइरहेको छ नागढुङ्गा चेकपोस्टबाट करिब 500 मिटर टाढा पनि करिब 80 मिटर सड़क पहिरो गएपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सड़क विभागले यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।
5: उद्धार तथा विपद राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञान सम्बन्धी निगरानी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चीनिया दूतावासले जनाएको छ। चीनको मौसम सम्बन्धी अधिकारीले चीन नेपालको केरूङ रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो।
6: कास्कीको पोखरा महानगरपालिका 18 गैरी चौतारा स्थित फेवातालमा एउटा कार खस्ता दुईजनाको मृत्यु भएको छ। दुईजनाको भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। बिहान करिब 5 बजे पोखराको लेक साइड तर्फ आउँदै गरेको BR05BB6759 नम्बरको कार अनियन्त्रित भई तालमा खसेको सशस्त्र का प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिनुभयो। कारमा सवार भारतका 26 वर्षीय नवदीप कुमार यादव र 26 वर्षीय प्रियांशु पाण्डेको मृत्यु भएको छ। सशस्त्र प्रहरीले उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा बिहान उनीहरूको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। कारमा सवार भारतका 27 वर्षीय अनुमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि पोखरा स्थित जीएमसी अस्पताल पुर्याएका छन्। उनीहरूको अवस्था भने मध्यम रहेको छ। घटना लगत्तै सशस्त्रको गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो। तालमा खसेको कारलाई क्रेनको माध्यमबाट बाहिर निकालिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: सर। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भाई पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आज श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा अहिले श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना भइरहेको छ। त्यहाँ बिहानैदेखि भक्तजनको भीड़ छ। भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मान्ने गरिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ। पाटन कृष्ण मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि मंगलटोर सुधार समितिले स्वास्थ्य सेवा र पानीको व्यवस्था गरेको छ। लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरू खटिएका छन्। शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरेका छन्। देशैभर कृष्ण मन्दिरमा भक्तजनको भीड़ छ।
3: मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोबार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ। यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेका शर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको हो। मालवाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ, छुसाङ, कागबेनी, जोमसोङ, बेनी, कुस्मा, पोखरा, दमौली, मुगलिङ, कुरिङटार, नौबिसे, कलंकी, सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रूट तय भएको छ। यो रूटमा समस्या आएको अवस्थामा सवारी साधन मुगलिङ, नारायणघाट, हेटौँडा, भैंसे, नौबिसे, कलंकी, चोबार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रूट तोकिएको छ। गुडाएर लैजाने नयाँ सवारी साधनलाई तत्कालका लागि हेटौँडा तर्फकै रूट तय गरिएको छ र स्वागरी नाका प्रलयकारी बारीले तहस नहस भएसँगै अहिले मुस्ताङ स्थित कोरला नाका विकल्पका रूपमा प्रयोग भइरहेको छ।
2: अब विदेशका खबर। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इराकमाथि आर्थिक दबाव बढ़ाउने अमेरिकी अभियानमा युरोपेली संघको औपचारिक रूपमा सहभागी भएको बताएका छन्। पश्चिम एशियामा द्वन्द जारी रहेको अवस्थामा इरानमाथि दबाव बढ़ाउन यूको सहभागिता महत्वपूर्ण भएको उनले बताएका हुन्।
3: युक्रेनको राजधानी किएवमा रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यत राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएववासीको दैनिकी 24 घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ। रूसले तीव्र गतिमा उन्ने जेट संचालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो। हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब शहरको दैनिकी जीवनकै हिस्सा बनेका छन्। साइरन बज्दा मल, बैंक, विद्यालय तथा अन्य व्यवसायका काम रोक्नुपर्ने र सर्वसाधारण सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ।
2: अब खेलकुद। नेपाली कराती टोलीले जापानको आइची नायोगामा हुने 20 एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गर्ने भएको छ। नेपालले टोकियो स्थित विश्व सितारियो कराते को मुख्य डोजोमा सेप्टेम्बर 6-16 प्रशिक्षण गर्नेछ। टोकियोबाट कराते टोली एसियाली खेलकुदमा सहभागी हुन सेप्टेम्बर 17 नायोगा पुग्नेछ। एसियाली खेलकुदमा कराते सेप्टेम्बर 20-23 हुने तालिका रहेको छ।
3: मन्दना स्मृति मन्दना अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक रन बनाउने महिला खेलाड़ी बनेकी छन्। आज मन्दनाले जारी एसिया कपमा हङकङ विरूद्धको खेलमा 124 रन बनाएसँगै उनले 10,880 रनको कीर्तिमान कायम गरेकी हुन्। भारत 135 रनले विजयी भएको उक्त खेलमा उनको शतक मद्दतमा भारत सेमी फाइनल प्रवेश गर्न सफल भयो। उनले 64 बलमा 14 चौका र 7 छक्का प्रहार गर्दै 124 रन बनाएकी थिइन्। मन्दनाको यो 18 अन्तर्राष्ट्रिय शतक थियो। यो शतकसँगै उनी अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने क्रिकेटर बनिन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका कितान मेक लेनिनको नाममा थियो। टी20 अन्तर्राष्ट्रियमा भने उनको यो दोस्रो शतक हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: विपत्तिको दशौं दिन तिर्सुली 3-1 को सुरुङबाट दुईजनाको जीवितै उद्धार भएपछि अझै केहीलाई जीवितै निकाल्ने आशामा उद्धार कार्य जारी। मौसम खराबीले रसुवागढ़ी हाइड्रो पावरमा उद्धारका उपकरण पुर्याउन समस्या।
3: दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। उच्च सतर्कता अपनाउन आग्रह। रसुवा भारीपछि चीनतर्फ फँसेका थप 155 नेपाली तातोपानी नाकाउँदै स्वदेश फर्किए। बाढ़ीबाट 3 खर्ब 87 अर्ब भन्दा बढ़ीको आर्थिक क्षति।
2: पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा कटान। वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह। नेपाललाई परेको विपदमा 29 देशसहित ठूला अन्तर्राष्ट्रिय संस्थाहरूको साथ र सहयोग। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने।
3: युक्रेनको राजधानी कियेभमा रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरियो। कियेभमा 24 घण्टा रूसी आक्रमण। इरानमाथि अमेरिकी दबावमा यु पनि सहभागी।
2: र नेपाली कराते टोलीले एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गर्ने। अन्तर्राष्ट्रिय क्रिकेटमा भारतकी ब्याटर स्मृति मन्धनाको नयाँ रेकर्ड। हवस् त, नेपाली खबर अहिलेलाई यही सकिन्छ। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: फेला परेका सबहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरूष तथा 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यसै गरी सब पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यसै गरी हालसम्म बाढ़ीका कारण प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला तथा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपी हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका माध्यमको रिपोर्ट।
4: भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु।
5: हामीले रसुवागढी नाकामा चाहिँ बाढ़ी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढ़ीले नै बगा। स्याप्रुबेसीमा राख्यौं, बाढ़ीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढ़ी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर नेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेन भने अझ हजारौंको संख्यामा तातिहुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरिरहेको छु ठिमुरेलाई जोगाउनको लागि रसुवागढीलाई जोगाउनको लागि स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
4: वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढ़ी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्यांकन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्यांकन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
5: बहुविपद मूल्यांकन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ, तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ। त्यो मौका भविष्यको लागि त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौ, त्यो गर्न सक्यौं भने यो देशको लागि विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी राजाहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौ, यसलाई चाहिँ प्रयोग गर्न सक्छौ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौ।
4: बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्यांकन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
5: सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, भगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी टीम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 15 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानैपर्छ, त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
4: भोटेकोशी जस्ता विनाशकारी बाढ़ीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अप्नाउन आग्रह गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई। रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकहरू खुल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दी खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ। पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार। साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
3: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलिक बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ, तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढ़ी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल, त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढ़ी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्ने सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
6: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ। पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
5: गत 10 भदौमा रसुवा बाढ़ीपछि नेपाल चीन सिमाना नजिक दुईवटा ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेकोशीमा अर्को बाढ़ी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढ़े पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट दुईजनालाई जीवितै उद्धार

0: गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका संजय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीमा परेर घाइते भएका मध्ये 2 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत 1 जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत 1 जना गरी 2 जनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटीकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार्य व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये सनाकत भई बुझिलिएको शब्दको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई सनाकत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यस्तै अहिले पनि करिब करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भनेको सम्पर्कविहीन हुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरी 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी भनेको करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 जना भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
0: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका 1 भट्टारामा पहिरोले चौलानी अर्थात्

0: भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरी थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी छुन सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेको छ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी छुनिएर नदीको जुन पहिरो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हाम्रो तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि यो सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
0: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि वहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मइन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना श्रीजन घटका, नारायण जोशी, पवन शर्पा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।

0: बाढीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
1: यदि कसैलाई यो समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
0: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाउ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
3: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
3: मिलीजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने, सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
1: भोटिपछिमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसह गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन, यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यहीँ हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अथवा चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर चाहिँ त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार बिजुलीबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। जो त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिइएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा त्यो लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ. अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घन्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ. अर्को बालबालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीड़ित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बालबालिकाहरू पनि हुनुहुन्छ. बालबालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बालबालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ. र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ. अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115.
3: तपाईँ भुटेकोशी बाढ़ी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ. विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ. रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरमतमा सरकारले काम थालेको छ. यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो. सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए. यी पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिंगा मजुवा टार, केउरिनी गहते र पिमल टार जागराम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ. यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिनेछ. यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ. बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ. खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ. महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ. संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
5: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ. डिस्चार्ज भनेको
6: सेतो पानी बग्ने,
5: हजुर, सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो. अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्यकर्मी पनि हुनुहुन्छ.
0: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ. सीआईएन को साझा खबर सुन्दै गर्नुहोला.
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा. विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन. अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ. बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं.
5: सबभन्दा शुरूमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ डिस्चार्ज भनेको
6: सेतो पानी बग्ने
5: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ चार पाँच दिनमा खाएपछि विषेक हुने हुन्छ त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो
6: त्यो हुने बित्तिकै
5: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन इभन काठमाडौँमा पनि थाहा हुँदैन आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन
6: चिलाउने गनाउने पानी आउने सेतो पानी बग्ने
5: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि र फर इक्जाम्पल सरसफाइसम्म गर्न सकिएन इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ यो के हो त इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो
6: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो नभए त्यसले जटिलता पनि ल्याउने भयो
5: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो
6: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ त्यो उपचार समयमा पाएन भने
5: होइन क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन त्यो चाहिँ भाइरसले हुन्छ
6: एचपीभी
5: एचपीभी भाइरसले हुन्छ र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि फेरि शारीरिक सम्बन्ध भएपछि मात्र त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठीघरमा चाहिँ बिस्तारै त्यो पनि आजको आज हुने होइन आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठीघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ त्यही भएर त्यो भनेको भिन्नै छुट्टै कुरा भयो यो सरसफाइको पाटो चाहिँ भिन्नै कुरा भयो
6: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन प्रजननको स्वास्थ्य यौन स्वास्थ्यको कुरा पनि छ त्यसपछि अर्को भनेको सुत्केरी महिला गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ
5: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ एएनसी केयर भन्छ पीएनसी केयर भन्छ त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ टिटी लाउनुपर्ने हुन्छ अर्को भ्याक्सिनेसन हुन्छ त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो त्यो चाहिँ अब त्यहाँ त अहिले छैन त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ थोरै हुन्छ त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ जस्तै कुन महिनामा हुनुहुन्छ पाँच महिनामा हुन्छ छ महिनामा हुनुहुन्छ कुन बेला त्यो सुई लाउनुपर्ने छ त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन अनि साथसाथै अब खानपिन उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ मैले अब भ्याक्सिन भनिहालेँ चेकअप भनिहालेँ मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ त्यो चेकअप अहिलेसम्म कतिवटा भयो अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग
6: केही पनि छैन कागजात एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन
5: हजुर त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ त्यो दुइटा कुरा भयो एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो एकदम इम्पोर्टेन्ट अनि साथसाथै खानपिन खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ त्यही पनि
6: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि त्यो त पर्याप्त भएन नि त
5: भएन हजुर
6: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो
5: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि
6: संवेदनशील समूह त्यो भनेको चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति
5: उहाँहरूलाई चाहिँ एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ, दुई टाइम खाना भन्नुभयो, उहाँहरूलाई तीन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन। त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय, जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन, पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ, कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ, किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ, अब त्यो पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन। तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
6: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्न पर्यो
5: हो, आफूले आवाज चाहिँ उठाउनु पर्यो, किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन, त्यही सँगै बस्नु भएको मान्छेलाई पनि थाहा हुँदैन, उहाँले पनि भन्नु चाहिँ पर्छ।
8: त्रिशुली एको सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवाबाड़ीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या 1294 नाघेको छ। भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो, तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्दे खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले रातिको ठिक 8 बज्यो।

0: घटेको छ। बाढ़ीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो। अझै 5898 जना सम्पर्कविहीन।
1: बाढ़ी पीड़ितका लागि संयुक्त राष्ट्रसंघ साझेदार निकायद्वारा करिब 7 अर्ब बराबरको आकस्मिक अपील। अस्थायी बसोबासका लागि जग्गा खोज्न समिति गठन।
0: जसपाका 4 प्रदेशसभा सदस्य सहित 21 जनप्रतिनिधि निष्कासित। बाढ़ी पीड़ितलाई जसपाले 21 लाख रूपियाँ सहयोग गर्ने।
1: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यू पनि सामेल। यूले आफ्नो मूल्य मान्यता त्यागेको इरानको आरोप।
0: र काभा बीच भलिबल टूरमा महिलातर्फ नेपालका दुवै टोली विजयी। नेपाल भलिबल लीग एनपीएलमा सगरमाथाको विजय शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।

0: 4781 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोटेको सीमा विनाशकारी बाढ़ीका कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको 10 दिनमा उद्धार गरिएको छ। आयोजनामा कार्यरत मेकानिकल फोरम्यान संजय शाह र मेकानिकल सुपरभाइजर कवीर महर्जनको उद्धार गरिएको हो। उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए। यही भदौ 10 गते भटेकोसीमा आएको बाढ़ीले माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए। उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहेका दुवैको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ। उद्धार भएपछि श्रीमानलाई भेट्न सैनिक अस्पताल पुग्नु भएकी महर्जनकी श्रीमती हीरा शोभाले कवीर सकुशल फर्कदा परिवारमा खुशीको सीमा नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले श्रीमानले शुरूमा आफूलाई चिन्न नसके पनि अहिले अवस्था ठिकै रहेको बताउनुभयो। उहाँले खुट्टामा थोरै चोट र शरीर समेत पहेलो भएका कारण चिकित्सकको निगरानीमा रहेको जानकारी दिनुभयो।
2: अघि त्यतिकै हेलिकप्टर ल्याउनु भयो, मैले त्यहाँ छिटो गएँ तर उहाँको त्यति थाहै भएन, मलाई नै चिनेन उहाँले, मलाई के भएको म कहाँ छु, मात्र त्यति बोल्नु भयो, केही भन्नु
3: भयो।
2: अहिले चाहिँ अघि आइसीमा राख्नु भएको छ, अहिले चाहिँ ठिक छ, उहाँ पानी खानु भन्नुभयो, मैले पानी खाएँ, अहिले मलाई चिन्यो अरे, मैले भन्दाखेरि टाउको अन्त त्यति कुरा गर्न सक्नु पर्छ, खुट्टामा चोट लाग्नु भएको छ, त्यति बोल्न सक्नु पर्छ।
4: यता नुवाकोटको सिमले नजिक निर्माणधीन त्रिशुली 3B को सुरुङमा उद्धारकर्मी 426 मिटरभित्र प्रवेश गरेका छन्। भोटेको सीको बाढ़ीका कारण सुरुङमा फँसेकाहरूको खोजी गर्न उद्धारकर्मी 426 मिटरभित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुंगेल पनि आयोजना स्थलमा खटिनु भएको छ। 37 मेगावटको यो आयोजना विद्युत प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ। आयोजनाको क्वाटर र टनेलमा 122 जना फँसेको आकलन गरिएको छ। आयोजनामा फँसेका कर्मचारी कामदार खोज्न 89 सैनिक र 3 जना गैर सैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न एक्सकाभेटर छिराउने प्रयास गरिरहेको बताइएको छ।
1: भदौ 10 गतेको भट्टेकोसी बाढ़ीबाट देशभर 7,570 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा 32,933 नागरिक प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
5: प्रारम्भिक आकलन अनुसार बाढ़ीबाट 7,570 घरहरू पूर्ण रूपमा क्षति भएको देखिएको छ। क्षतिग्रस्त घर दूरीहरूको आधारमा हेर्दा प्रत्यक्ष रूपमा 32,933 जनसंख्या प्रभावित भएको देखिन्छ। यो विस्तृत क्षति आकलन भने होइन। त्यसै गरी 48 सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये 35 पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 13 आंशिक क्षति पुगेको छ। यो क्षेत्रमा 18 विद्यालयलाई समेत बाढ़ीले क्षति पुर्याएको छ। क्षतिग्रस्त विद्यालयहरूमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त छन् भने 7 आंशिक क्षति पुगेको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पनि क्षति पुगेको देखिएको छ। 4 पूर्ण र 3 आंशिक गरी जम्मा 7 स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको छ। सड़कको कुरा गर्दा सो क्षेत्रमा 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलिङ्गे पुलमा क्षति पुगेको छ।
1: कृषि क्षेत्रमा 1,806 हेक्टर कृषि योग्य जमीनमा बाढ़ीले क्षति पुर्याएको अनुमान गरिएको छ। यसबाट 7,686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
5: बाढ़ीले 1806 हेक्टर कृषि योग्य जमीनमा क्षति पुगेको अनुमान गरिएको छ भने यसबाट 7686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको छ। पाँचवटै जिल्लामा पशु तथा कुखुरा पालनमा पनि प्रभाव पर्ने देखिन्छ। प्रभावित क्षेत्रमा 17 बैंकका शाखाहरू पनि प्रभावित भएका छन्।
1: ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढ़ीको गम्भीर प्रभाव देखिएको छ। बाढ़ीका कारण 783 मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ। यस अन्तर्गत 13 जलविद्युत आयोजना, एउटा सोलर प्लान्ट र 2 प्रसारण लाइनमा क्षति पुगेको छ।
4: रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 1294 पुगेको छ। प्राधिकरणका अनुसार बाढ़ीका कारण सबैभन्दा बढ़ी मानवीय क्षति चितुवनमा भएको छ। चितुवनमा 359 जनाको शव फेला परेको छ। अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा 221, नवलपरासी पश्चिममा 212, नुवाकोटमा 184, रसुवामा 140, गोर्खामा 73, धादिङमा 67 र तनहुमा 38 जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म 96 जनाको मात्र शनाखत भई आफन्तले बुझेका छन्। विपदमा परेकाहरूको खोज र उद्धारका लागि सरकारले 21,421 सुरक्षाकर्मी परिचालन गरेको छ, जसमा नेपाली सेनाका 9,287, नेपाल प्रहरीका 7,931 र सशस्त्र प्रहरी बलका 4,203 जना सहभागी छन्। हालसम्म कुल 13,095 जनाको जीवितै उद्धार गरिएको छ। प्राधिकरणको विवरण अनुसार अझै 5,053 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका 2,130 जना, नुवाकोटका 2,340 जना र 583 जना विदेशी नागरिक रहेका छन्। बाढ़ीबाट घाइते भएका 5,663 जनाको उपचार गरिएको छ, जसमध्ये 3,266 जनाको नेपाली सेना, 2,083 जनाको सशस्त्र प्रहरी र 314 जनाको विभिन्न अस्पतालमा उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 37 होल्डिङ सेन्टरमा हाल 4,627 जनाले आश्रय लिइरहेका छन्।
1: बाढ़ीले पाइपलाइन बगाएपछि पानीको अभाव भएको नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा भने दूषित पानी पाइएको छ। नुवाकोटमा रहेका होल्डिङ सेन्टरमा खानेपानीका 15 नमूना परीक्षण गर्दा 5 नमूना दूषित पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। 10 नमूना भने प्रयोग योग्य रहेको र दूषित पानी भएका ठाउँमा मन्त्रालयले शुद्धिकरणका लागि आवश्यक व्यवस्थापन समेत गरिसकेको जनाएको छ।
4: संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरूले आज 4,96,00,000 अमेरिकी डलर, करिब 7,54,00,000,000 रूपियाँ बराबरको आकस्मिक अपील सार्वजनिक गरेका छन्। भदौ 10 भटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा बढ़ी नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउने उद्देश्यले उक्त अपील गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तयार पारिएको 4 यो योजनाले सरकारले पहिचान गरेका तत्कालका प्राथमिकतालाई सम्बोधन गर्नेछ। उच्च हिमाली भेगका बस्तीमा हिउँद शुरू हुनु अघि थप कस्टर र सरूवा रोगको जोखिम रोक्नु यसको मुख्य ध्येय रहेको संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले बताउनुभयो। संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन्। तत्कालको कष्ट कम गर्न र जोखिममा रहेका समुदायको सुरक्षा गर्न यो संयुक्त योजनाले विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकतालाई सम्बोधन गर्नेछ। स्थानीय बजार सञ्चालनमा रहेका ठाउँमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद उपलब्ध गराइनेछ, जसबाट परिवारले आफ्नो आवश्यकता अनुसार सामग्री किन्न सक्नेछन् र स्थानीय अर्थतन्त्र पनि चलायमान हुनेछ। हिउँद लाग्नु अघि विस्थापित परिवारलाई जाडोबाट जगाउने अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत नपुगेका ठाउँमा घर परिवारलाई सौर्य उपकरण उपलब्ध गराई बत्ती र आधारभूत ऊर्जाको व्यवस्था मिलाइनेछ। क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धिकरण प्रणालीको जडान र सरसफाई सामग्री वितरण मार्फत पानीजन्य रोगको फैलावट रोकिनेछ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बल। मार्बलका सिपी किसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवनभरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भुटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव प्राध्यापक दामोदर वाग्ले सदस्य सचिव पनि रहेका छन्। मन्त्रालयका अनुसार समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको छ।
3: रसुवाको भट्टेकोशीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएकाहरूका लागि चिनिया संस्था चाइना फाउण्डेशन फर रूरल डेभलपमेन्ट सीएफआरडीले 27 टन राहत सामग्री लिएर आज काठमाडौँ आइपुगेको छ। सीएफआरडीले सञ्चालन गरेको 8.26 नेपाल मड स्लाइड रेस्क्यू अपरेशन अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। पहाड़ीको लेदो र रसुवा मा रहेको ढुंगा सहितको तीव्र बहावले बस्ती, सड़क, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्यांकन र राहत वितरण शुरू गरेको थियो। पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा 175 तिरपाल, 1000 कम्बल, 1000 न्यानो कपासका कोट, 1000 आपतकालीन मानवीय राहत बाकस र 6000 मेडिकल प्याकिङ ब्याग रहेका छन्। करिब 27 टन तौलका यी सामग्रीको मूल्य 10 लाख चिनिया युआन भन्दा बढ़ी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद व्यवस्थापन संयन्त्रको समन्वयमा सामग्री र स्व प्रभावित क्षेत्रमा पठाइने उक्त संस्थाले जनाएको छ।
4: बालबालिका क्रान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा विपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीड़ादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन आग्रह गरिएको छ। सिजपले विपदमा परेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड़ दिएको छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न पनि सम्बन्धित निकायको ध्यान आकर्षण गराइएको छ। विपदका बेला बालबालिका वेशभेगन तथा ओसार प्रसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन अभियानले आग्रह गरेको छ।
3: जनता समाजवादी पार्टी जसपा नेपालले पार्टीको नीति, सिद्धान्त, विधान तथा निर्णय विपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका 4 प्रदेशसभा सदस्य सहित 21 जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। ललितपुरको बालकुमारीमा भदौ 16 देखि 18 गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचन 2082 क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशन विपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको भन्दै रूपन्देही 3-1 निर्वाचित सन्तोष कुमार पाण्डे, समानुपातिक तर्फकी हेमा बेलवासी केसी, बाँके 2-1 निर्वाचित भण्डारीलाल अहिर र बाँके दुई दुईबाट निर्वाचित आदेश कुमार अग्रवाललाई कार्यवाही गरिएको हो। त्यस्तै पार्टीको निर्णय विपरीत गतिविधि गरेको भन्दै सिरहा, पर्साक, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य सहित अन्यलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय बैठकले गरेको छ। जसपाले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा 21 लाख रूपियाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ, thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: गृह मन्त्रालयले 6 जिल्लामा प्रमुख जिल्ला अधिकारी तोक्दै सहसचिव र उपसचिव गरी 58 जनाको सरुवा गरेको छ। दैलेखका सीडीओ बद्रीनाथ गैरी गुल्मी र गुल्मीमा कार्यरत आनन्द सारूलाई दैलेखको सीडीओमा सरुवा गरेको छ। दुवैजना राजपत्रांकित प्रथम श्रेणी सहसचिव हुन्। रोपाको सीडीओमा कार्यरत सहसचिव वासुदेव दाहाल पाँचतर सरुवा भएको छ। यस्तै 7 जिल्लाको सीडीओ बनाउँदै उपसचिवहरूलाई पठाइएको छ। त्यसबाहेकका सहायक प्रमुख जिल्ला अधिकारी सहितका जिम्मेवारीमा 48 उपसचिवको सरुवा भएको छ।
3: दार्चुलाको अपि हिमाल गाउँपालिका एक भटार स्थित चौलानी नदीमा पहिरो खस्दा नदी आधा थुनिएको छ। पहिरो आउने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी भरतराज पौडेलले जारी गरेको सूचनामा विपदको समयमा कुनै घटना भएमा वा उद्धारको आवश्यकता परेमा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ।
4: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान श्रीकृष्णको विधि अनुसार पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाएका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। ज्ञान योग कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्मद्वार युगमा द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्रि भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण रहने प्रचलन रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्रीकृष्णको दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले भगवान श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबारस्थित श्रीकृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो।
3: गुन्ही पुन्ह्यू जनै पूर्णिमाको दिनदेखि शुरू भएको भक्तपुरको गाई जात्रा आज सम्पन्न भएको छ। 8-7-9 दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो। जनै पूर्णिमाको भोलिपल्ट गाई जात्राका दिन दिवंगत व्यक्तिको सम्झनामा गाई जात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङ घिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा 7 दिनसम्म गाई जात्रा मनाउने गरिन्छ। गाई जात्रादेखि आजसम्म प्रत्येक दिन अपराह भक्तपुरमा घिन्ताङ घिसी नाचसँगै हनुमान नाच माक प्याख नाच जंगली नाच र व्यङ्ग्यात्मक कार्टुन प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रमा गराइएको थियो। आज भक्तपुरमा परम्परागत पहिरन हाकु पटासी लगाएर लामबद्ध सयौं महिला र पुरूषले दौरा सुरुवाल लगाएर बाजा गाजासहित नारायणलाई बत्ती बालेर नगर परिक्रमा गरिएको थियो।
4: राजधानी विभागले यही भदौ 22 र 23 गते विभागबाट प्रभाव हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राजधानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले त्यही दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। साथै सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।
3: रसुवास्थित भटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्परा अनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन्। पशुपति आर्यघाटमा आज मात्रै 7 जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ।
4: चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुमान सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने नेपालस्थित चीनी दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिएका छन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा सीमा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुमान, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रवाह सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यू औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढ़ाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध, वित्तीय र सैन्य दुवैतिरबाट चर्काउन दवाब दिइरहेको बेला यूले यो निर्णय गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यूले अमेरिकी नेतृत्वको अपरेशन इकोनोमिक आउटकास्टमा साथ दिने यस निर्णयको स्वागत गर्नुभएको छ। इरानलाई विश्वव्यापी वित्तीय प्रणालीबाट एक्लो बनाउन अमेरिकाले यो अभियान चलाएको हो। विश्वले इरानी शासनलाई स्पष्ट सन्देश दिइरहेको र इरानको बाँकी वित्तीय स्रोत समेत बन्द नगरेसम्म दवाब जारी रहने बेसेन्टले सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ। यूले अगस्त 31 विज्ञप्ति जारी गर्दै इरानका अस्थिर गतिविधि रोक्न तथा शान्तिवार्ता पुनः शुरू गर्ने गरी उक्त प्रयासलाई समर्थन गर्ने जनाएको थियो। त्यस अन्तर्गत इरानमाथि थप आर्थिक दबाव सिर्जना गर्ने अमेरिकी अभियानलाई पनि समर्थन गरिएको हो। इरानले भने यूको यस निर्णयको विरोध गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी दबावमा यूले आफ्नो सार्वभौमिकता, कानून, नियम तथा मूल्य मान्यता त्यागेको आरोप लगाउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। भूटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ काभा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जीत निकालेका छन्। आज नेपालका दुवै टोलीले भूटानलाई 2-0 सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डांगी र सुनिता डांगीको जोड़ीले किङले र रिन्चेनको जोड़ी विरूद्ध 21-12, 21-8 को सहज जीत निकाल्यो। यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोड़ीले एकतर्फी जीत निकाल्ने क्रममा भूकर्मा र डिचेनको जोड़ीलाई 21-5, 21-16 निराश बनायो। आज नै पुरूषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोड़ीले भारतसँग सोझो सेटमा हार बेहोर्दा भूटानलाई सोझो सेटमै पराजित गरे। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोड़ी भने बंगलादेशसँग 2-1 सेटमा पराजित भएको छ।
3: सगरमाथा स्मार्सर्स नेपाल भलिबल लीग एनबीएलमा विजयी शुरूआत गर्न सफल भएको छ। सगरमाथाले आज त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा सम्पन्न उद्घाटन खेलमा मधेस वारियर्सलाई 3-1 सेटमा हराएको हो। शुरूआती 2 सेट 25-21 आफ्नो पक्षमा पारेको सगरमाथाले निकै रोमाञ्चक तेस्रो सेट भने 23-25 गुमाएको थियो। चौथो सेटमा सगरमाथाले 25-15 सहज जीत निकाल्न सफल भएको हो। जीतसँगै सगरमाथाले 3 अंक जोड्दा मधेसले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।
4: आसन्न एसियाली खेलको 2026 तयारीका लागि नेपाली राष्ट्रिय कराती टोली जापान प्रस्थान गरेको छ। आज बिहान त्रिभुवन विमानस्थलमा टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा विदाई गरिएको हो। मुख्य प्रशिक्षक द्वय कुशल श्रेष्ठ र मण्डे काजरी श्रेष्ठको नेतृत्वमा रहेको कराते टोलीले टोकियो स्थित सितोरियो कराटेको मेन डोजोमा सेट नम्बर 6-16 प्रशिक्षण गर्नेछ। त्यसपछि टोली एसियाडको उद्घाटन समारोहमा सहभागी हुन सेप्टेम्बर 17 नागोया पुग्नेछ। उद्घाटन समारोह सेप्टेम्बर 19 हुनेछ। कराटेका खेलहरू आईसी प्रिफेक्चर स्थित टोयोहासी शहरमा सेप्टेम्बर 20 23 हुने तालिका छ।
3: र नेपाल ए दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। आज साउथ अस्ट्रेलियासँग नेपाल 138 रनले पराजित भएको हो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल 22 ओभर एक बलमा 121 रनमा अल आउट हुन पुग्यो। नेपालका राशिद खानले 37 रन बनाउँदा मयन यादवले 20, दीपक प्रसाद डुमरेले 18 र कप्तान अनिल कुमार शाहले 11 रन जोड़ेका थिए। साउथ अस्ट्रेलियाका स्पेन्सर जोनसनले 3, क्याम्पेवेल थम्सन र हेडन सिलरले 2-2 विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको साउथ अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 269 रन बनाएको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका दुईजनाको उद्धार। भोटेको सेवाडीमा मृत्यु हुनेको संख्या 1294 पुग्यो। अझै 5898 जना सम्पर्कविहीन।
3: बाढ़ी पीड़ितका लागि संयुक्त राष्ट्र संघ र साझेदार निकायद्वारा करिब 7 अर्ब बराबरको आकस्मिक अपील। अस्थायी बसोबासका लागि जग्गा खोज्न समिति गठन।
4: जसपाका 4 प्रदेशसभा सदस्य सहित 21 जनप्रतिनिधि निष्कासित। बाढ़ी पीड़ितलाई जसपाले 21 लाख रूपियाँ सहयोग गर्ने।
3: इरानमाथि अमेरिकी प्रतिबन्ध अभियानमा यू पनि सामेल। यूले आफ्नो मूल्य मान्यता त्यागेको इरानको आरोप।
4: र काभा बीच भलिबल टूरमा महिलातर्फ नेपालका दुवै टोली विजयी। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथाको विजय शुरूआत।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: बीबीसी नेपाली सेवा

0: डीडीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए, बाढ़ीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाण्डु स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेको छ। होइन, सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौँ। तर ओभरअलमा हामी एकदम खुसी नै छौ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएव स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरूबीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 जना मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 जना घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 मिटर तल ओर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंका पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ाबीच आज दशौं दिन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 दिनदेखि उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा संजय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाई अमीर महर्जनले भने,
3: खुसी यति छौँ कि हामी होइन त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नआएछ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो ओडाहरूमा यताउता दौडा के भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कस्तो कसरी 10 दिन उहाँले सस्पेन्ड गर्नुभयो त्यो अब कुरै गर्नु भएको छैन।
0: संजय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। संजयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दैथ्यो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै गुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर। हिजो चाहिँ अब बाहिरतिर बढी भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लागेको, अहिले खुसीको त अब व्यक्तै गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरू पनि भेटुन् भनेर अब उहाँको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धारबारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक संजय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी संजय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा धेरै हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्क भन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म झन्दै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन। जुन गेग्रयान माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपिल गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौँ किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर्ने बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढंगले हामी तयारी थियौँ, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नु भएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्यान्डमा पनि। त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हरसम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको छ अहिले हामी महसुस गर्न सक्छौँ।
7: शुरूआतमा केही अन्डोल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरुन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने, दोस्रो दिन हामीले टनल रेस्को कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डिएनए फोरेन्सिक को टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू शुरू भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबौको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुताले सायद नभ्याउन पनि सक्ला पुनर्निर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ?
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबौको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रा आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौं।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल, सञ्जय ढकालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसंग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन्। बाढ़ीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौं, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कवर हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नुपर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ़न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ़न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छन्, दिनमा सबैजना गफ गर्छन् बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइन आउट गर्छ, त्यो जग्गामा थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यसबेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
0: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवनभर।

नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: 99.4 Radio Tahasuntar Studio Time.
1: It's 10 p.m.

0: 21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। हार्दिक स्वागत छ मानिसजी।
1: धन्यवाद लीलजी।
0: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोहतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनुभएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
1: नेपालीहरूको लोकप्रिय रेडियो सीआईएन परिवारलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वास्तवमा यो भोटेकोशी बाढीबाट आज हजारौं नेपाली थप प्रभावित हुनु परेको छ। करिब 1000 भन्दा माथि हिजोसम्मको तथ्याङ्कले नेपाली तथा विदेशी दाजुभाइ दिदीबहिनीहरूले त्यहाँ ज्यान गुमाउनु परेको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु र हजारौं नागरिकहरू अहिले पनि हराइराख्नु भएको छ। मलाई आशा छ उहाँहरू भेटिने हुनेछ। राज्यले त्यो किसिमको प्रयत्न गरिरहेछ। आज योभन्दा बढ़ी फोहोर लगाएर उहाँहरूलाई चाहिँ भेटाउने कोसिस हुनेछ र हामी सबैजना लागिरहेका छौं। जहाँसम्म म चाहिँ यो भोटेकोशी बारीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
0: थिएँ।
1: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन। कि रसुवागढी स्याप्रुबेसीदेखि लिएर तल त्रिशुली अझ देवीघाटसम्मको त्यो अवस्था, त्यो भाबर कहाली लाग्दो अवस्था हेर्दा वास्तवमा यो प्रकृतिले मान्छेलाई, हामी मानव जातिलाई, खास गरी नेपाल जस्ता कमजोर मुलुकहरू जो चाहिँ विकसित राष्ट्रहरूले जलवायु परिवर्तन, यो क्लाइमेट चेन्जको चाहिँ प्रभाव नेपाल जस्ता देशहरूमा परिरहेको छ, यसले आज र भोलिका अझ आगामी दिनमा यो भयावह नेपाल जस्तो हिमाल भएको र खास गरी बहु प्रकोप भएको देशमा अत्यन्तै भयावह अवस्था छ।
0: यसमा जाजरकोटका बासिन्दाहरू पनि थियो।
1: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर, मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा, कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
0: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
1: होइन। हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले भन्दा त्यहाँ सुरुङमा अहिले पनि 100 नागरिक, करिब 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा 6 हाइड्रोमा करिब 100 त्यहाँ चाहिँ दक्ष प्राविधिक, त्यो कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
0: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
1: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली, अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजरकोट पठाइसकेका।
0: उद्धारमा पनि आउनुभयो त्यहाँ?
1: होइन, उद्धार
0: कतिजनाको उद्धार भयो जाजरकोट बासिन्दा?
1: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौं।
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
1: होइन, जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारी ज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरेमाट मार्फत हामीले रेस्क्यू गयौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता माननीय विश्वनाथ आङदेम्बे लगायतका राजनीतिक हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
1: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन। हिजो सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्तै हल्का रूपमा कि विश्वमा लेदो सोर्ने मेसिन छैन भनेर भन्नुभयो कि हामीलाई आश्चर्यचकित लाग्यो कि आजको दिनमा सरकारले नागरिक खोज्दै जानुपर्ने दिनमा नागरिकले सरकार खोजिरहेका छन् तर पनि उद्धार भइरहेको छैन। आफन्तहरूको आँखामा आँसु बगिरहेको छ निरन्तर। आज चाहिँ त्रिशुलीमा त्रिशुलीका किनार किनार हाम्रा नागरिकहरूका शवहरू व्यवस्थापन हुन सकिरहेको छैन। तपाईँहरूले देखिसक्नुभयो कस्तो भयो, एकदम चाहिँ त्यो किसिमको काहाली लाग्दो चाहिँ लासहरूलाई विभिन्न चाहिँ जनावरहरूदेखि विभिन्न चाहिँ उसले आक्रमण गरिरहेको अवस्था छ। इन्डियासम्म हामीले चाहिँ हेर्दा हेर्दै त्रिशुलीमा नारायणीमा चाहिँ हाम्रा चाहिँ दाजुभाइका शवहरू हामीले तान्न सक्ने मेसिन अथवा त्यस्तो उपकरण नहुँदा आज इन्डियामा चाहिँ अब त्यहाँ चाहिँ शवहरू लागिरहेको त्यहाँ भेटाइरहेको बच्ने अवस्था छ। त्यसकारण यो कहाली लाग्दो अवस्था छ। यसलाई हामीले विपदबाट हामीले विगतका विपदहरू यो मात्र नेपालमा पहिलो विपद होइन, योभन्दा ठूला ठूला विपदहरू अरू विपदहरू पनि भए। हिजो 72 सालमा भैँचालो गयो त्यो बेला पनि हजारौं नागरिकले ज्यान गुमाउनु पर्यो। कोविडको बेलाको कुरा गरौं या त पश्चिम जाजरकोटको भूकम्पको बेला यस्ता विपदहरू नेपालमा बेला बेला आइरहेका छन्। हामी विपद आएको बेला मात्रै यो विपदबाट हामी कसरी जोगिने होला भन्ने सोच्छौं। सरकारले यद्यपि अरू नीति निर्माण तहमा रहनेहरू हामी सबैले तर यो विपदभन्दा पूर्व तयारीको कामहरू हामीले गर्न सकेको छैनौं।
0: जस्तो जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
1: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर भर्खरै यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
0: तपाईँले उद्घाटन गर्नुभयो,
1: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ यो नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाप चाहिँ सिद्धिनु भन्छ नि।
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
1: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसे कम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसे कम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने पर्ने छन्। यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
0: तपाईँले त्यो कुरा चाहिँ सरकारवाला निकायमा भन्नुभएको छ।
1: मैले भनिरहेको छु हाम्रो पुनर्निर्माण पुनर्निर्माणको गति रोकिँदैन, हामी लाग्छौं मैले सदन र सरकारको ध्यान जाजुकोट प्रति आकृष्ट गरेको छु र अब त्यो गति चाहिँ रोकिँदैन जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ र त्यो जाजुकोट चाहिँ भूकम्प पुनर्निर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुख जीवहरू र त्यहाँको चाहिँ राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै यो चाहिँ पुनर्निर्माण चाहिँ माथि चाहिँ त्यो एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। तपाईँहरूको यो चाहिँ लोकप्रिय मीडिया मार्फत पनि आग्रह गर्न चाहन्छु, जाजुकोटका जनताले निकै दुःख पाएका छन्, पश्चिम नेपालका खास गरी बझाङको भूकम्प पनि यहाँ जोड्न चाहन्छु, जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। त्यसकारणले हामीले यस्ता कुराहरूमा राज्यले नागरिकहरू एउटा खुला छाना मुनि त्यहाँ त कति धेरै सुत्केरीहरू छ, ज्येष्ठ नागरिकहरू छन्, बाल बालिकाहरू छन्, उहाँहरूको स्वास्थ्यलाई र उहाँहरूको चाहिँ जीवन रक्षाका लागि पनि राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ र त्यो गराउने हामी जनप्रतिनिधिको र तपाईँहरू जस्ता संचार कर्मी साथीहरूको चाहिँ त्यो भूमिका हो। त्यो चाहिँ भूमिकाका लागि पनि म सबैलाई आग्रह गर्न चाहन्छु।
0: यदि बीचमा त्यस्तो खालको सरकारको तर्फबाट अथवा सरकारवाला निकायबाट केही पहल कदमी चालिएको भए योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो। के हुनु पर्थ्यो, के भइदिएको भए?
1: त्यहाँ सबैभन्दा पहिलो कुरा कार्यविधि, यो भूकम्प पुनर्निर्माण लगायतको चाहिँ यो डिजास्टर सम्बन्धी एउटा चाहिँ कार्यविधि छ, त्यो कार्यविधिका कारणले र डीडीएका दुईटा कारणले चाहिँ भूकम्प पुनर्निर्माण चाहिँ अल्झेको हो। त्यो कार्यविधिमा विभिन्न अल्झनहरू कानूनी झन्झटहरू चाहिँ राख्थ्यो। उदाहरणका लागि अंशभण्डाको कुरा, सबभन्दा चाहिँ गहिरोसँग र सबभन्दा चाहिँ अप्ठ्यारो भनेको अंशभण्डाको कारणले चाहिँ त्यहाँ अड्किराखेको अवस्था थियो। अंशभण्डा दुईटा पुस्ता, हजुरबाको पुस्ता र बाको पुस्ता र मेरो पुस्ता, तीन पुस्ताको एउटै हजुरबाकै नाममा अहिले पनि चाहिँ जग्गा जमिन र घरहरू छ हाम्रो जस्तो पहाड़ी जिल्लाहरूमा, जहाँ तीनटा पुस्ताको चाहिँ नाममा एउटै पुस्ता सम्पत्ति एउटै पुस्ताको, अन्त त कतिपय ठाउँमा त हजुरको एउटा गाउँमा हिजो जान्ने अलिकति चाहिने त्यो बुझ्ने मान्छेहरूको सिङ्गुर गाउँको जग्गा एउटैको नाममा हुने, तर आज कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने त्यो कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा, सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ, मैले त्यतातिर बुझ्न पाएको छैन, अन्तिम चरणमा थियो। र अर्को कुरा डीडीए, विस्तृत आकलन मूल्याङ्कन, यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ, यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो। यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो, खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको।
0: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्याए भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ, त्यतिखेर झन्झट हुँदैन।
1: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भने पनि, तर त्यो कार्यविधिले यी रसुवा लगायतको बाढी देशभरि, त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो, हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ, त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ, त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिँ भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: पछिल्लो पटक जाजरकोट सदरमुकाम खलगा नजिकै पहिरो गयो, त्यहाँ 6 जनाको मृत्यु भयो होइन, त्यस पछाडि केही घरहरू अस्थायी रूपमा पाल बनाएका हामीले तस्विर भिडियोहरू देख्यौं कि मकै बारी आसपासमा लगेर त्यहाँ राखियो भन्ने कुरा आइरहेका छ। त्यहाँ चाहिँ के गर्नुपर्ने छ? अब त्यो कति विस्थापित भयो, कति घर परिवारको लागि के कस्तो व्यवस्था गर्दै हुनुहुन्छ तपाईँ?
1: जाजुरकोट सदरमुकाम नजिकै वडा नम्बर 2 को रिसाङ बस्ती, जो बस्ती धेरै बलियो भौगोलिक हिसाबले धेरै बलियो बस्तीका रूपमा त्यहाँका नागरिकहरू तिनीकै परिश्रमी मेहनती र त्यहाँ अत्यन्तै सकारात्मक सोच भएका नागरिकहरूको बस्ती थियो। 81 त्यहाँ ठूलो पहिरो आयो, त्यो पहिरोले उहाँहरूको चाहिँ धेरैको चारजना त्यो बेला घटनास्थलमा चारजना चाहिँ त्यहाँ चाहिँ नागरिकहरूले ज्यान गुमाउनु पर्यो र अन्य धेरै घाइते एक दर्जन जति घाइते हुनुभयो। घाइतेहरूको अहिले निको भएर हस्पिटलबाट डिस्चार्ज भइसक्नु भएको छ र म केही दिनपछि त्यसको 2-3 दिनपछि सदन चलिरहेको थियो, जाजुकोटमा बाढी गयो, म त्यहाँ चाहिँ पुग्नुपर्छ।